0: साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि अभाव र कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफलका क्रममा वहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको धात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गरी तयारी रहेको पनि बताउनु भएको छ र वहाँले बाढ़ी प्रभावितका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा मनोबल उच्च राख्न सहयोगी हुने र विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीच तत्काल सम्बन्धै भएको कुरा सुन्न पाउँदा खुशी लागेको पनि बताउनु भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूले शुरूबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेका विषय उठाउँदै स्थानीय जनप्रतिनिधिहरूले पनि भने जस्तै अब रसुवा बाढ़ीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने समेत बताउनु भएको छ। यसका लागि सरकारले प्रभावित क्षेत्रमा नजिकै तर सुरक्षित स्थानका लागि बस्ती बसाउने तयारी शुरू गरेको पनि जानकारी गराउनु भएको छ। यसका लागि प्रधानमन्त्री शाह आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। भेटमा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा वहाँले वस्तुस्थिति बुझ्न सहयोग पुगेको समेत प्रधानमन्त्री शाहले बताउनु भएको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहको पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अगाडि बढ़ाउने भएको छ। संस्थापनेतर समूहले सोमबार हिजो सम्पर्क कार्यालय सुनादेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ़न खोजेको भन्दै आगामी मंगिर 21, 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अगाडि बढ़ाउने जनाएको हो। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकबद्धता बनाउने भन्दा विभाजनलाई समूहगत रूपमा उद्धत गर्ने भएको देखिएको कांग्रेस संस्थापनेतर समूहका संयोजक डाक्टर शशंक कोइरालाले जानकारी गराउनु भएको छ। असोज 15 गतेदेखि संचालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताएको छ। उहाँले पार्टीको शक्ति, यसको इतर विचार, इतिहास, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठतामा निहित हुने उल्लेख गर्दै उहाँले आगामी मंगिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गरिएको छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरिएको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगिएका पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापा संयोजकत्वमा गठन र भएको कार्यदलमा प्रतिवेदनका बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रयोग प्रदेश लगायतका तीर भेलाबाट आएको सुझाव समेटेर अध्यक्ष केबी शर्मा ओली स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कासन सहितको निष्कर्ष सहितको प्रतिवेदन भएको समेत बताएको छ। त्यसका कारण खण्डनमा उपाध्यक्ष नेतृत्वले थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाज र वामपन्थी नेतृत्व भएको आरोप लगाएको छ। विवाद बढ़ेपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिएका छन्। भोटेकोशी बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वीराज मार्गको कृष्ण भीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग भाषिएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाएको छ। हिजो परीक्षणका क्रममा ग्यासको बुलेट पार गराए तापनि सड़कमा ग्राभेल बिछ्याउने र तहगत निकासहरूको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फी रूपमा यातायात सड़क खुलाइने विभागले जनाएको हो। सड़क विभागका संयोजक योजना र अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेले असोज बुध एक गतेदेखि सड़क खुलाउने तैयारी भए तापनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रमा नै रहेकाले विपदका समय अति आवश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्किन अपील गरिएको छ। मौसम सामान्य भएपछि राजमार्ग दीर्घकालीन निर्माणका काम अगाडि बढ़ाइने विभागले जनाएको छ। रसुवा भोटेकोशी बाढ़ीका कारण नेपालको जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेपछि भारतबाट विद्युत आयात हुने भएको छ। बाढ़ीका कारण नेपालको उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको हो। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 ते 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। स्वीकृति अनुसार भारतले दैनिक 18 घण्टा अर्थात मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपालले विद्युत उपलब्ध गराउने निर्णय गरिएको हो। भारतले मुजफ्फर ढल्केबार 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट विद्युत निर्यात गर्नेछ र यसै गरी टेकान टकन टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत थप 54 मेगावटसम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको प्राधिकरणले जनाएको छ। सोही अनुसार प्रसारण लाइन मार्फत भारतबाट नेपाल सरकारले अधिकतम 654 मेगावट विद्युत निर्यात आयात गर्न सक्नेछ। भारतले 2027 जनवरीदेखि नेपाललाई निर्यात गर्दै विद्युतको परिणाम भने सन् 2026 डिसेम्बर पुनरावलोकन गर्ने समेत जनाएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असोज 7 सेप्टेम्बर 23 को साँझ 6:15 बजेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यसको उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाई दुबईको जहाज र यात्रुहरूलाई स्वागत गरिने भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 का लागि उड्नेछ र फ्लाई दुवैका एयर बस 319-320 पोखरा उडान दुवै उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभएको छ। फ्लाई दुवैको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे पोखरादेखि दुवैका लागि प्रस्थानको तालिका रहेको जानकारी गराएको छ। पहिलो दिन निर्धारित समयभन्दा केही समय अगाडि सहज अवतरण हुन सकिने सूचना अधिकारी रावतले बताएका छन् र दुवै पोखरा दुवै नियमित अधिकार उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि नै बढ़ाएको छ र फ्लाई दुवै र इमिरेट्स एयरलाइन्स बीच रणनीतिक केयर कोड शेयर साझेदारी अन्तर्गत पोखरा दुवै उडान सेवा सञ्चालन हुनेछ र पोखरादेखि अस्ट्रेलिया युरोप र अमेरिकी शहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्ने कुनै पनि झन्झटिलो नहुने समेत जनाएको छ। हरितालिका तीजको दिन कपिलवस्तुको तैलेश्वरनाथ महादेव मन्दिरमा सुनको सिक्री र लकेट चोरी गर्ने गरिएको आरोपमा प्रहरीले 6 जना भारतीय महिलाहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका मध्ये 6 जना 2 जना बालिका रहेको प्रहरीले जनाएको छ। मन्दिरमा पूजा आजाका लागि आएका श्रद्धालुको भीड़मा सुनको सिक्री र लुटेका लकेटका चोरी गर्ने भाग्ने क्रममा प्रहरीले मन्दिर अगाडि उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीको अनुसार पक्राउ परेका महिलाहरूमाथि सोधपूछ र घटनाको बारेमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका कपिल वस्तुका प्रहरी नायब उपरीक्षक रूपेन्द्र कुमार सिन्हले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका मध्ये एक बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी गरिएका छन् र प्रारम्भिक अनुसन्धानको क्रममा यही समूहले गत वर्षको तीजमा समेत तैलेश्वरनाथ मन्दिरबाट सुनको सिक्री चोरी गरेको खुलेको छ। उनीहरूले साउनमा हुने बोलबम कावार जलायात्राको क्रममा समेत मन्दिरबाट सुन चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रिपिन्द्र कुमार शाहले बताउनु भएको हो। प्रहरीले पक्राउ परेका महिलाहरूको समूहगत बारे जानकारी गराइरहेको र अनुसन्धान गराइरहेको पनि जनाएको छ। साझा खबरमा विदेशको खबर। युक्रेन र पोल्याण्डको सीमा नजिकै आइतबार रूसी ड्रोनले एउटा यात्रुवाहक रेलमा आक्रमण गरिएको थियो। बेलायती पूर्व प्रधानमन्त्री बोरिस जेन्सन, स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल विडल, फिनल्याण्डका पूर्व प्रधानमन्त्री साना मरिन लगायतका उच्च स्तरीय युरोपेली कूटनैतिक टोलीले सोही रेल मार्ग प्रयोग गरेर फर्केको छोटो समयमा नै यो आक्रमण गरिएको जनाएको छ। सीआईका पूर्व प्रमुख डेभिड पेट्याललाई पनि यही रेल मार्ग हुँदै अर्को रेल मार्फत रोकिएको थियो र उनले आक्रमणको घटना निकै भयवाह देखिएको बताएका छन्। किएवमा आयोजित गलत यता युरोपेली रणनैतिक सम्मेलनमा यस सहभागी हुँदै फर्किँदै रहेको थियो। साझा खबरमा अब खेल खबरमा भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7-0 हराएको छ। नयाँ दिल्लीको अरुण जेलेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभरमा 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको छ। भारतको जीतमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाएको छ र उनले 7 चौका र 7 छक्का प्रहार गरेको छ। ईशान किशनले 33 बलमा 32 रन बनाएको छ। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानको नाबीले भारतका 2 विकेट लिएको छ र अभिषेक शर्माले आक्रमक ब्याटिङ गरिएको सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ र 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल आज र तेस्रो खेल अन्तिम खेल बिहीबार हुने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। रामेछापमा नशालु पदार्थ खुवाएर बेहोश बनाई लुटपाट गर्ने एक महिला सहित 2 पक्राउ। बाढ़ी पीड़ितको पुनर्स्थापना स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको भनाई। कांग्रेस इतर समूहको 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक। नेकपा एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। दार्जीलिङको कृष्णभीर सड़क असोज 1 गतेदेखि 2 तर्फी रूपमा खुलाउने तयारी। रसुवा बाढ़ीपछि भारतबाट विद्युत आयात गरिँदै दैनिक 654 मेगावट बिजुली दिने। र टी20 अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानमाथि भारतको सहज जीत। साझा खबर अहिलेलाई यति नै। अर्ग खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: शुभ प्रभात। यूसीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज मिति 2083 साल भदौ 30 गते मंगलबार सेप्टेम्बर 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्थी तिथि ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: भोटेकोशी बाढ़ीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वाग्ले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
2: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
2: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
4: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाई छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोड़को क्षति 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्र निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
5: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
2: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाण्डु जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
4: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनीको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
6: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन। त्यो बिना हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
2: यसैबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा
7: दाल चामल तरकारी किनेर लानुभएछ त उहाँहरूलाई क्यास दिन सक्छौ, पैसा दिन सक्छौ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खाने, सबैले चामल खानु हुँदैन नि।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि,
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामा 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा कांग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ़ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
13: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जोन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत्र विक्षेत बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईंले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोड़िएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाड़ा दर काठमाण्डु भन्दा 5000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढ़ीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छूटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसैगरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित।

0: मा पनि खबर छापिएको छ। बाल बालिकामा भात मोटो रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमण पछि देखिने भात मोटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मोटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लड़ाको 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एशिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकोवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमनप्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकोईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यास बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेको बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय।

0: र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
1: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीड़ित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने

0: अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी युथ एजेन्सीहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौं।
1: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
0: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तघरकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
1: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेको सिबारीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
2: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु,
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
2: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पताल भित्र एकजना भोटेको सिबारी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लड़िरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ। आईसीयूमा पसेर पनि लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै पनि लिए।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्मबुवा एफएम 89.6 मेगाहर्ज।
1: यो हो रेडियो नारायणथन। अब सुन्नुहोस् मुख्य समाचारहरू। देशको आर्थिक तथा राजनीतिक अस्थिरताको कारण बढ्दो भ्रष्टाचार र बेरोजगारीले लाखौं युवाहरू विदेशी बाध्य भएका छन्।

बंगला है मन को मजे की। ये बस नूर है।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, आजको हाम्रो यो अध्ययनमा प्रवेश गर्नुभन्दा अगाडि एउटा कुरा सोध्न मन लाग्यो। सुन्नु र विश्वास गर्नु भन्ने कुरा किन यति महत्वपूर्ण छ?
2: किनभने सुसमाचार नै उद्धारको सन्देश हो। मानिसले ख्रिष्टको बारेमा सुन्नुपर्छ, उहाँले गर्नुभएको उद्धारको काम बुझ्नुपर्छ र विश्वासद्वारा उहाँमा आउनुपर्छ। आजको अध्ययनले पनि यही क्रम देखाउँछ। पहिले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्नु, त्यसपछि ख्रिष्टमा विश्वास गर्नु, अनि विश्वास गर्ने मानिसले पवित्र आत्माको छाप पाउँछ।
1: भनेपछि दाइ, त्यसो भए उद्धार केवल सुसमाचार सुनेर मात्र हुँदो रहेनछ नि त? सुसमाचार सुनेपछि ख्रिष्टमा विश्वास पनि गर्नुपर्ने रहेछ।
2: हो नि त भाइ, सुसमाचार सुन्नु आवश्यक छ, तर त्यसलाई विश्वासद्वारा ग्रहण गर्नु पनि अति नै आवश्यक छ। ख्रिष्टले हाम्रो निम्ति गर्नुभएको काममा भरोसा राख्नु नै विश्वासको मुख्य कुरा हो। अनि जब मानिस ख्रिष्टमा विश्वास गर्छ, परमेश्वरले उसलाई पवित्र आत्माद्वारा छाप लगाउनुहुन्छ।
1: भनेपछि दाइ, पवित्र आत्माको छाप लगाइनु पनि एकदमै महत्वपूर्ण कुरा रहेछ नि त? अनि यो छाप लगाउनुको अर्थ चाहिँ के हो
2: भाइ? छापले स्वामित्व, पहिचान र सुरक्षाको विचार दिन्छ। प्राचीन समयमा कुनै वस्तु वा कागजातमा छाप लगाइँदा त्यसको स्वामित्व वा आधिकारिकता देखिन्थ्यो। त्यसै गरी विश्वासीमा पनि पवित्र आत्माको छाप हुनु भनेको ऊ परमेश्वरसँग सम्बन्धित भएको प्रमाण हो। आजको अध्ययनमा पनि पवित्र आत्माको यो छापले विश्वासीको उद्धारको निश्चयता र परमेश्वरले आफ्नो काम पूरा गर्नुहुने आश्वासनसँग सम्बन्ध राख्छ।
1: त्यसो भए ख्रिष्टमा विश्वास गरेपछि हामी परमेश्वरका हौं भन्ने कुरा पवित्र आत्माले पुष्टि गर्नुहुन्छ भन्ने कुरा रहेछ नि त, होइन त दाइ?
2: अवश्य पनि हो भाइ। हामी आफ्ना भावनामा मात्र निर्भर भएर उद्धारको निश्चितता खोज्ने होइन। परमेश्वरले आफ्नो प्रतिज्ञा दिनुभएको छ र पवित्र आत्मालाई हाम्रो जीवनमा दिनुभएको छ। त्यसैले हाम्रो भरोसा परमेश्वरको प्रतिज्ञामा हुनुपर्छ। यही सत्यलाई मनमा राखी आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
3: मित्र, आज हामी वचन अध्ययन एफिसी 1:13-14 पदबाट देख्न गइरहेका छौं। आज हाम्रो अध्ययनको मुख्य विषय हुनेछ चर्च, कलिसिया ख्रिष्टको शरीर हो, अनि यस विषय अन्तर्गत आज हामी देख्छौं परमेश्वर पवित्र आत्माले कलिसियाको यानी चर्चको रक्षा गर्नुहुन्छ। जब हामी पवित्र आत्माको काममा हेर्छौं, हामी यी कुरा देख्छौं। पहिलो, पवित्र आत्माले हामीलाई नवजन्म दिन्छ, रिजेनेरेट गर्छ। दोस्रो, उहाँ हाम्रो लागि शरण हुनुहुन्छ। तेस्रो, उहाँले हाम्रो जीवनहरूमा वास्तविकताहरू दिनुहुन्छ। हामी पहिलो कुरा रिजेनेरेसन, नवजन्मको देख्छौ। एफिसी 1:13 पदमा भनिएको छ, उहाँमा नै तिनीहरूले सत्यको वचन अर्थात तिनीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। म विश्वास गर्छु कि यो खण्ड एक शास्त्रमा अद्भुत पद हो। कसैले सोध्ला, यहाँ त रिजेनेरेसन, नवजन्मको बारेमा केही कुरा देखिँदैन त? वास्तवमा पावलले यो यहाँ उल्लेख गर्छन्, अनि यो अचम्म तरिकामा उसले उल्लेख गर्छन्, किनभने हामी अहिले हाम्रो निम्ति परमेश्वरको काम देखिरहेका छौं। हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं। मतलब अहिले हामी परमेश्वरको कामदेखि हाम्रो निम्ति परमेश्वरको कामदेखि हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं। चर्चको योजना बनाउने काममा परमेश्वर पिताको काम र आफ्नो रगतद्वारा परमेश्वर पुत्र येशूको कामद्वारा चर्चको उद्धार गर्ने काम कर्म थिए भने चर्चको रक्षा गरिरहने काममा पवित्र आत्माको काम बिल्कुलै भिन्नै हो, किनभने यो कर्ता हो, यो हामीमा छ। यो नवजन्म वा नवनीकरणको काममा पवित्र आत्माले पापीलाई सुन्न र आफ्नो हृदयमा विश्वास गर्न विवश गराउँछ र उसलाई परमेश्वरको सन्तान बनाउँछ। प्रभु येशूले भन्नुभयो योहान्ना 3:7, तिमीले नयाँ जीवन पाउनै पर्छ। हामी कसरी नयाँ जन्म लिनु? युहानले वर्णन गर्छन् युहान्ना 1:12, जति जनाले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको पुत्र बन्ने अधिकार दिनुभयो, अनि उहाँको नाउँमा विश्वास गर्नेहरूलाई पनि। हामीले खालि उहाँको नाउँमा विश्वास मात्र गर्नुपर्छ। यहाँ 13 पहिलो खण्डमा लेखिएको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। सुन्नु भनेको केवल शब्दहरूको आवाजलाई मात्र सुन्नु भनेको होइन, तर समसँग सुन्नु हो। पावलले लेखे 1 Cor 1:23-24, तर हामी त क्रूसमा टंगाइनु भएको ख्रीष्टको प्रचार गर्दछौं, जो यहुदीहरूको निम्ति ठक्करका कारण र ग्रीकहरूका निम्ति मूर्खता हुनुहुन्छ, तर बोलाइकाहरूका निम्ति दुवै यहुदी र ग्रीकहरूका निम्ति ख्रीष्ट परमेश्वरका सामर्थ र परमेश्वरका बुद्धि हुनुहुन्छ। बोलाइकाहरू को हुन्? के खालि शब्द वा वचनहरूको आवाज सुन्नेहरू मात्र हुन्? होइन, यसको मतलब हो समसँग सुन्ने व्यक्तिहरू। परमेश्वरले तिनीहरूलाई बोलाउनुभयो। यो खालि सुनिने वचन वा शब्दहरूको बोलावट थिएन, तर त्यो बोलावट हो जहाँ पवित्र आत्माले ती शब्दहरू वचनहरूलाई वास्तविकता बनाउनुभयो। रोमी 10:17 अनुसार विश्वास सुनाईबाट र सुनाई परमेश्वरको वचनबाट आउँछ। ती बोलाइएका व्यक्तिहरूले परमेश्वरको वचन सुन्छन् र तिनीहरूले त्यसको व्यावहारिकतामा प्रतिजवाब दिन्छन्, प्रतिक्रिया जनाउँछन्। तब त्यहाँ के हुन्छ भन्दा पत्रुसले यो यस तरिकामा राख्छन्। 1 Cor 1:23, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ। परमेश्वरको वचन बाहिर जान्छ अनि यो छापिएको पानद्वारा गइरहेको छ। हामी यो भनिरहेका छौ, परमेश्वरको पुत्र तिम्रो निम्ति मर्नुभयो र यदि तिमी उहाँलाई विश्वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। कसैले भन्ला मैले ती वचनहरू पढे तर तिमीहरूले मलाई केही पनि अर्थ दिँदैनन्, कति पनि वास्तविकता अर्थ भाव दिँदैन। तर कसैले यो सन्देश पढ्छ वा सुन्छ र परमेश्वरको आत्मा यसलाई उसको हृदयमा लागू गरिदिनुहुन्छ, जसले गर्दा उसले विश्वास गर्छ, उसले भरोसा गर्छ अनि उसले ख्रीष्टमा विश्वास गरेकै क्षणमा ऊ नव जन्म पाएको हुन्छ। विश्वास गर्ने काम सुनैपछि तर्क अनुसारको कदम हो, यो अर्को कालक्रम अनुसारको कदम हुन सक्दैन, तर यो तर्क अनुसारको कदम हो। उहाँमा तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, यो परमेश्वरको वचनमा मैले जानेको नयाँ जन्मको अर्थको एक उक्तम व्याख्या हो। तपाईं सत्यताको वचन सुन्नुहुन्छ, सत्यको वचन सुन्नुहुन्छ। तपाईंको मुक्तिको सुसमाचार, तपाईंको उद्धारको शुभ सन्देश, अनि तपाईं ख्रीष्टमा आफ्नो भरोसा गर्नुहुन्छ। आगे दोस्रो खण्डमा भनिएको छ, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूमा छाप मार्यौ। पवित्र आत्माले तिमीहरूलाई छाप मार्यौ। अमित्र, यो त्यस समयमा हुनेछ जब पवित्र आत्माको बप्तिस्माले स्थान लिन्छ। तपाईँ त्यो क्षणमै पवित्र आत्माले बप्तिस्मा पाउनुहुन्छ जुन क्षणमा तपाईँले ख्रीष्टमा भरोसा विश्वास गर्नुहुन्छ आफ्नो उद्धारकर्ता मुक्तिदाताको रूपमा। अनि ख्रीष्टमा विश्वास गरेको क्षणमै तपाईँ पवित्र आत्माले छाप मारिनुहुन्छ। पवित्र आत्माले सबभन्दा पहिले सुन्नलाई कानको ढोका खोल्नुहुन्छ, अनि त्यसपछि विश्वासको रोप्नुहुन्छ। अनि अर्को तर्क अनुसार कदम हो विश्वासीलाई छाप मार्नु। त्यहाँ कोही कोहीले यो प्रश्न गर्दछन् कि परमेश्वर पिताले वा परमेश्वर पुत्रले पवित्र आत्माले छाप मार्ने काम गर्नुहुन्छ कि पवित्र आत्मा स्वयं नै छाप मार्ने काम गर्नुहुन्छ। अमित्र, मेरो विचार अनुसार यो पदमा स्पष्ट छ कि पवित्र आत्मा स्वयं नै छाप हुनुहुन्छ। परमेश्वर पिताले पुत्रलाई क्रूसमा मर्न दिनुभयो, तर पुत्रले आफै स्वयंलाई स्वैच्छिक रूपमा अर्पण गर्नुभयो। यसरी दुवै पिता र पुत्रले दिनुभयो। परमेश्वर पिता र परमेश्वर पुत्रले निश्चित काम गर्न पवित्र आत्मा पठाउनुभयो, तर यो आत्मा हुनुहुन्छ जसले काम गर्नुहुन्छ। उहाँले पापीहरूलाई नवजन्म दिनुहुन्छ, रिजेनेरेट गर्नुहुन्छ, र उही समयमा उहाँले पापीलाई छाप मार्नुहुन्छ। र म सोच्दछु कि आत्मा स्वयंले त्यो छाप हुनुहुन्छ। आत्मा स्वयं नै त्यो छाप हुनुहुन्छ। पवित्र आत्माको छाप मार्ने कामको लागि त्यहाँ दुई उद्देश्यहरू छन्। उहाँले परमेश्वरको रूपको छापको विश्वासीहरूलाई वास्तविकता दिन हृदयमा रोप्नुहुन्छ। तपाईंलाई थाहै होला कि मोहर लगाउने वस्तुमा छाप हुन्छ। मलाई लाग्छ बिल्कुल त्यही नै कुरा पवित्र आत्माले गर्नुहुन्छ। युहन्ना 3:33 भन्छ, जसले उहाँको गवाहीलाई ग्रहण गरेको छ उसले परमेश्वर सत्य हुनुहुन्छ भनी छाप लगाइएको छ। निश्चय नै यो नै यहाँ खास विचार हो। परमेश्वरले आफ्ना निरूपणको विश्वासीमाथि राख्नु भएको छ। अनि छाप लगाउने कामको दोस्रो उद्देश्य हो न्याय सम्मत उचित स्वामित्वको सूचित गर्दछ। दोस्रो तिमोथी 2:19 भनिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्ना जनहरूलाई चिन्नुहुन्छ, अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। मित्र, उहाँले तपाईंलाई सुरक्षित राख्नुहुन्छ। यसको मतलब यो होइन कि तपाईं पापमा रहन सक्नुहुन्छ। यदि तपाईं ख्रीष्टको नाम लिने व्यक्ति हुनुहुन्छ भने तपाईं अधर्मबाट अलग रहनुहुनेछ। यदि तपाईंको जीवनमा यो कुरा छैन भने मित्र, तब तपाईं नवजन्म भएको र छाप लगाइएको जन हुनुहुन्न थियो र हुनुहुन्न। पवित्र आत्मा छाप मोर हुनुहुन्छ र त्यस छापले यो कुराको ग्यारेन्टी निश्चय दिन्छ कि परमेश्वरले हामीलाई सुरक्षित दिनुहुनेछ। हामी उद्धारको दिनसम्म छाप लगाइएका छौं। त्यो दिन आउनेछ पवित्र आत्माले हामीलाई ख्रीष्टका सुम्पिदिनुहुनेछ। हामीलाई त्यसरी छाप लगाइनु नै अति नै असल कुरा हो। त्यसरी छाप लगाइने कुरा अति नै असल कुरा हो। हामी त्यो रजिस्ट्री पत्र जस्तै हौ जुनले पूर्ण ग्यारेन्टी दिन्छ निश्चित स्थानमा पुर्याउन सुम्पिदिन, किनकि त्यस पत्रमा विशेष रजिस्ट्रको छाप लगाइएको हुन्छ र हुलाक कार्यालयले पोस्ट अफिसले यसको ठिक स्थानमा सुरक्षित रूपमा पुर्याउन सुम्पिदिन ग्यारेन्टी दिन्छ, निश्चय दिन्छ। अहिले हामी चर्च कलिसियाको सुरक्षा गर्ने काममा पवित्र आत्माको तेस्रो र अन्तिम कामको देख्छौ। बैना भनेको त्यो कुरा हो जुन कुनै चीजलाई पूर्ण रूपमा अधिकार गर्नभन्दा पहिल्यै त्यो चीजको निम्ति दिने कुरा हो, चिनोको रूपमा कि त्यो तपाईँको हो। जुनले यो निश्चित गर्दछ कि त्यो चीज तपाईँको हो, तपाईँले लिइसक्नु भएको छ र केही समय बाद त्यसलाई लानुहुनेछ। अर्को शब्दमा बैना भनेको कुनै चीज मेरो हो भन्ने कुरालाई सूचित गर्ने स्वामित्वको कुरा हो, सूचित गर्न दिने स्वामित्वको कुरा हो, चिनो हो। अनि यसको मतलब यो पनि हो कि त्यहाँ अझ केही कुरा पैसा दिनलाई या केही कुरा दिनलाई बाँकी छ। पवित्र आत्मा हाम्रो बैना हुनुहुन्छ, यो कुरा हामी पद 14 देख्छौ र उहाँलाई हाम्रो चिनो र प्रतिज्ञाको रूपमा दिइएको छ कि आत्मिक आशिषहरूको रूपमा आउनलाई अझ धेरै बाँकी कुराहरू छन्। हामीले पहिले देखिसक्यौं कि हामीसँग पैतृक अधिकार सम्पत्ति छ, त्यहाँ अझ धेरै कुरा आउनलाई बाँकी छ। हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाइसकेका छैनौ। जब हाम्रो आखिरमा अन्त्यमा सम्पूर्ण उद्धार हुन्छ, हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाउँदछौ, तब हामीले यो सम्पूर्ण रूपमा पाउनेछौ। त्यो त्यस बेला हुनेछ जब हामी महिमित शरीरमा प्रभु येशु ख्रीष्टसँग स्वर्गमा लगिनेछौ। तबसम्मलाई पवित्र आत्मा हाम्रो बैना हुनुहुन्छ जो हाम्रो ग्यारेन्टी हुनुहुन्छ। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। भनिएको छ उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मार्यो, जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बैना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। अमित्र, यो अध्यायमा यो तेस्रो स्तुति प्रशंसाको गीत हो। हामीले देख्यौं कि पाउले त्रिएकको हरेक सदस्यको कामको विचार गरेपछि यो स्तुति प्रशंसा गर्दछन्। यहाँ परमेश्वरको महिमाको प्रशंसा छ कि पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनुहुन्छ, उहाँ हाम्रा शरण र छाप बन्नुहुन्छ र हामीलाई वास्तविकता दिनुहुन्छ। अहिले यी सारा महिमित सत्यताहरूले पाउलाई प्रार्थनामा लाँदछ। अर्को दिनमा हामी देख्छौ एफिसियन विश्वासीहरूको लागि शक्ति र ज्ञानको निम्ति पाउलको प्रार्थना। प्रभु आफ्नो यो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको दिनले चाहिँ हामीलाई विशेष रूपमा यो कुरा सिकाएको छ कि ख्रीष्टमा विश्वास गर्ने मानिस आफ्नो उद्धारको विषयमा चाहिँ निराश हुनुपर्ने कुनै पनि कारण छैन र परमेश्वरले उसलाई चाहिँ पवित्र आत्माद्वारा छाप लगाउनु भएको छ भन्ने कुरा चाहिँ आज हामीले थाहा पाएका छौं।
2: यो अध्ययनले हामीलाई सम्झाउँछ कि हामीले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्यौं, ख्रीष्टमा विश्वास गर्यौं र प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा छाप लगायौं। यो परमेश्वरको महान अनुग्रह हो भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गर्यौं।
1: हजुर, साँच्चै नै दाइ, र पवित्र आत्मालाई चाहिँ हाम्रो उत्तराधिकारको बैना भन्नु अझै आश्वस्त पर्ने कुरा चाहिँ रहेछ। र अहिले हामीले पवित्र आत्मा पाएका छौं भने भविष्यमा परमेश्वरले दिनुहुने पूर्ण उत्तराधिकार पनि निश्चय चाहिँ रहेछ।
2: बिल्कुलै सही कुरा भाइ। अहिले पवित्र आत्माको उपस्थितिमा हामीले अनुभव गर्ने आत्मिक जीवन भविष्यको महिमाको पूर्णता होइन तर त्यसको बैना हो। परमेश्वरले दिनुभएको पवित्र आत्मा उहाँको प्रतिज्ञा पूरा हुने कुराको निश्चयता हो।
1: हजुर, साँच्चै नै दाई। र आज हामीले आफूलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछन् भने, के हामी सत्यको वचन अर्थात सुसमाचारमा चाहिँ विश्वास गरिरहेका छौं? के हामी ख्रिस्टमा आफ्नो भरोसा राखिरहेका छौं? के हामी पवित्र आत्माको उपस्थितिलाई चाहिँ गम्भीरतापूर्वक लिइरहेका छौं? अनि के हामी परमेश्वरले दिनुहुने भविष्यको उत्तराधिकारको आशामा चाहिँ जिइरहेका छौं त?
2: र आदरणीय श्रोताहरू, आउनुहोस् ख्रिस्टमा विश्वास गरेर उहाँमा स्थिर रहौं। पवित्र आत्माको छाप पाएका

0: किनकि परमेश्वरले हाम्रो भविष्य आफ्नो हातमा राख्नुभएको छ।
1: हजुर, साँच्चै नै हाम्रो उद्धारको निश्चयता चाहिँ आफ्नो भावनामा होइन तर परमेश्वरको प्रतिज्ञा, ख्रीष्टको काम र पवित्र आत्माको छापमा चाहिँ आधारित छ भन्ने सत्य कुरालाई चाहिँ आज हामीले थाहा गर्न पाएका छौं र यी सबै कुराहरूलाई चाहिँ हाम्रो हृदयमा हामीले एक गार्दन चाहिँ राखौं।
0: साँच्चै नै त्यसैले आउनुहोस् पवित्र आत्माको अगुवाईमा जिउँ, उहाँले दिनुभएको आत्मिक जीवनमा बढौं र भविष्यमा पूरा हुने हाम्रो उत्तराधिकारीको आशामा स्थिर रहौं। यी सबै कुराको अन्तिम उद्देश्य परमेश्वरको महिमा हो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्नेछौ। तबसम्म परमेश्वरको प्रतिज्ञामा भरोसा गर्दै पवित्र आत्माको अगुवाईमा र ख्रीष्टमा स्थिर भएर जीवन बिताऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

आजको हाम्रो यो एफएससीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097।

0: Wait, just a minute. We will return back.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार, विज्ञापन हो।
13: खै, जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन?
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
16: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

र बाध्यता पराई वाची शब्द जस्तो जिन्दगीको बाध्यता पीडा पुखेको होइन थाहा छ बाँड्न सक्दिन अरू नि छन् या धेरै जहिले

को नहुने सँग बिलौला बाकी छ ऋणहरू त्यो नि बिस्तारै तिरौला थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन थाहा छ त्यहाँ जानु हुन्न फर्की फेरि आउँछु किन हल्का वर्ष सोच्छन् मलाई उत्तर मेरो यस्तो छ जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ रोएको जस्तो छ आँसुले आँखा पखाल्या रिसाको भनौ कि बुझ्ने मान्छे नै नभएका वचन दिएर हिँड्छन् छैन तर निभाका झुकेर लाग्यो भन्छन् मैतिर त्यो निताना विश्वास नै बिच थाहा छ धोका दिन्छन् भनेर नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर अब त सक्दिन म केही गर्दिन कसैलाई जे गरे गरे हुन्छ यतातिर नहेर मैले जे भोगे सायद बुझ्दैन नि दुनियाँ यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा विश्वासमा धोका पाए मैले मान्छे चिनिन चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा म ठिक छु भनौ भने ठिक छ केही नि भएको छैन गलत छु भनौ भने गल्ती के हो थाहा छैन सायद म पनि म होइन म भित्र पनि म छैन मनले नि भन्छ अचेल म हुँ तर त होइन थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ मर्न मन छैन तर जस्तो तस्तो बाच्या छ सुनाउँछु मेरा पीडा सुन्दै लान्की भन्ने आशले सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्या छ अन्यलमा छु म आफै के चाहिँ भयो गडबडी आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी मन भारी भएको बेला घर लाग्दैन घरधरी म सोच्छु किन यस्तो हुन्छ मेरो भाग्यमा बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता झुटले नै जित्न खोज्छन् अघि नै छ सत्यता नभनु मनमै कुरा भनौ भने कसले सुन्ला कसलाई के मतलब छैन सबजना छ नाच्ने धुनमा हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा सम्झिन मन लाग्दैन तर सक्दिन म भुल्न मलाई नि हेर्न मन छ कस्तो हुन्छ भाग्यमानी भाग्य नै छैन लेख्या होला मेरो भाग्यमानी सर्वत बाँडेको ठाउँमा म पछाडि पट्टि थिए म आउँदा सर्वत सक्यो पर्यो मेरो भागमा पानी सबै छन् खासमा जाली नाटक गर्ने कति हुन् केटाको कति चाहियो केटीको चाहिँ 32 कुन कहिले काहीँ उठ्छु आधा रातमा एकदम झस्केर भर्खर सपनामा मर्ने अरू होइन मै नै हुँ हातको मोबाइलमै छु म नत्र हुन्छु निन्द्रामा दिन त ज्यानै सक्थे तर अह दिन्न म आफ्ना नै जाली छन् देख्दिन कुनै भिन्नता मन बारी हुँदा उस्तै लाग्छ दिन र रात रहर त काबु केकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोच्छ तर मुटु दुख्छ यो असाध्यै मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोच्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के चाहिँ भनौ जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्म ल्याछु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाएँ त्यही पनि थाहा छैन कसरी मनै दोषी भई कहिले काहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु ढकल्न पर्दैन अब म आफै नै ओर्लिन्छु फोर गर्दै हिँड्छन् सबै केही न भनी सोधिदिन्छु फेरि नि म नै गलत अरू ठिकमा दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरौँ फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा सोचेको केही भएको छैन भाचु समयको दास झरेर पात पलायो पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउँदो लास जिन्दगी के नै रहेछ जन्मे बाँचे मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त ससम्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय पाला फाल्छ खै कि नहुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन।

मलाई किन लाग्छ कच्चा छु म हाँसोको माहौल हुन्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोदो नासु खुसी कोही हाँसेरे मर्छन् कोही चाहिँ बच्चो नासु पुसी चाहिँदैन हिरा मोती चाहिँदैन झुटको खेती चाहिन्छ मात्र सम्झनामा मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदै छु खुसी सुके गर्थे मने नभए आसानी बाँकी हुन्न यो शरीर नै नरहे अरूलाई बालै दिन्न केही भन्दिन अब हेर सबै कर्मको खेल भविष्य पार्छु सुनौलो कमजोरी सबमा हुन्छ कमजोर कोही नै हुन्न हो अरूले गर्दा चिप्पो मैले गर्दा भुल्किन मनमा रिस राख्दिन म घाउ दिएको चाहिँ भुल्दिन हारेर हार्दिन।

साईको भन्छ म आफ्नो चित्त बुझाउँछु धनीको कस्तो मन पर्छ तिमीलाई गुलियो पिरो अमिलो लुगानी कस्तो लाउँछु को म लोकी दरिलो कलिला दिमागमै बसाइएका ईश्वरलाई सम्झी भन्थे भए पनि चिनो आस जुनको प्रकाशमा नि तिमीलाई खोज्ने गर्थे म मन्दिरमा मूर्ति देख्दा फुलमा लाले भर्थे म

मै मात्र हुँ अभागि एक एकलाई भन्न मन छ मनमा केही नै नराखी गलत म होइन आमा गल्ती मान्छु गरे छु चढ्न मन मलाई नि छ बारम्बार म छरे छु खुसी त गरे केही हो सकेसम्म जस्तो लाग्छ भागेको कमी भोकी छ यो मेरो

मलाई लाग्छ यो जीवन यतिकै पवित्र कि सुझाव के दिउँहरूलाई आफै बाँच्छु बिचलित के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झौलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति कति थिए मेरा त्यस्तो केही हुन्न थाहा छ भइदियो भने एकफेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कता हराउँछ आफन्त हर्ने निकै गर्दैछस् भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नआयो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ

चिन्हहरू देखिँदैछ। घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्। संसारी स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू, नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै आत्मा खान्थे बरु, मर्नु भन्दा अगाडि सबुजले लाग्छ अचेल भन्नु।

गर्न सक्छन् गर्ने भन्ने मदत हो कहियो कस्तो आदत हो म आफै बाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोल्छु अब यी आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन भनी दे जुन लागेको थिएन ठिक मलाई घमण्ड दियो।

हाँस्छु म अनि हटाउँछु पीडा घृणा दियो भने उसले माया दिन्छु उसलाई तिर्ता माफी मागिदिन्छु म ठेस लाग्यो भने हिँड्दा यो खोजे भने गाला थापेर भन्छु हिर्का तँलाई आन्दैन त्यसले झापु बरु लुरुक्क पर्छ आफू मिठो बोली वचन गर दुनियाँलाई गर्छस् काबु तर के गर्नु संसार नै चाहिला जसले मदत गर्यो त्यसकै मुखमा मुतला यस्तो चाला माला के गरेर खाला यस्ताको सङ्गत नगर फोकटमा जिन्दगी जाला बुझिस् यस्ताको सङ्गत नगर फोकटमा जिन्दगी जाला।

हे आँसुमा डुबेको लै बुझे मैले यो जिन्दगी काट्न त्यो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने

कस्तो भइरहेछ, म त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै हो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन्झनै घाउ बढिरह्यो।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ी पीड़ितका पुनर्स्थापनामा स्रोतको कमी नहुने प्रधानमन्त्री शाहको भनाई। कांग्रेस इतर समूहको 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक। उपत्यकामा ग्यासको अभाव, बजार अनुगमन तीव्र पार्दै विभाग। धादिङको कृष्ण भीर सड़क असोज 1 गतेदेखि दुईतर्फी रूपमा खुलाउने तयारी। संखुवा सभा लगायतका देशका विभिन्न ठाउँ ठाउँमा ठूलो वर्षाको मापन। रूसी युक्रेन र ऊर्जा पूर्वधारमा आक्रमण नगर्ने सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। र एसियाली खेलकुद, उत्तर कोरियालीको शानदार शुरूआत, बंगलादेशमाथि 10-0 जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नशालु पदार्थ सेवन गराई बेहोश बनाएर लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा रामेछापका 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 दोर्जी बस्ने 53 वर्षीय मैया कार्की र मन्थली नगरपालिका 1 बस्ने 37 वर्षीय सीताराम लोहर रहेका छन्। भदौ 24 गते रामेछापकै मन्थली नगरपालिका 6 कुनौरी बस्ने 54 वर्षीय विवाह माझीलाई अपरिचित महिलाले नशालु पदार्थ सेवन गराई बेहोश बनाएर कानमा लगाएको सुनको सकली बिरुवा रिंग नकली गहना लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। माझीलाई बेहोश बनाई लुटपाट गरी फरार भएकी मैयालाई चोरीको आरोपमा चोरीको गहना सहित खरिद गर्ने न्यू सनराइज ज्वेलर्सका संचालक लोहरलाई पनि पक्राउ गरिएको रामेछाप प्रहरीको सूचना अधिकारी प्रहरी निरीक्षक कमल रावतले जानकारी दिनुभएको छ। पक्राउ परेका लोहरको पसलबाट पीड़ितको कानबाट किनिएको झिकिएको सुनको 2 थान रिंग बरामद गरिएको छ भने मैयाको घरबाट प्रहरीले 2 थान बेरुवा रिंग, 1 थान औठी र 2 थान फुली, 7,000 नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई रामेछाप जिल्ला अदालतबाट 8 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका प्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूहरूसँग भएको तथा धात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधनको प्रयोग गरी तयारी गरिरहेको समेत बताउनु भएको छ। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको हिजोको छलफलमा मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको पनि बताउनु भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा बासिन्दाहरू जोखिममा रहेका विषय उठाउँदै स्थानीय जनप्रतिनिधिहरूले भने जस्तो अब रसुवा बाढ़ी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताएको छ। यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी शुरू तयारी गरिएको पनि जनाएको छ। यसका लागि प्रधानमन्त्री शाह आफैले जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभएको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहले पार्टीको 15 महाधिवेशनको प्रक्रियालाई अगाडि बढ़ाउने भएको छ। संस्थापनेतर समूहले सोमबार सम्पर्क कार्यालयमा सुनादेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ़न खोजेको भन्दै आगामी मंगिर 21 गते 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अगाडि बढ़ाउने जनाएको हो। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने विभाजनलाई संस्थागत गर्न उद्धत भएको देखिएको कांग्रेस संस्थापन इतर समूहका संयोजक डाक्टर शशंक कोइरालाले जानकारी गराउनु भएको छ। र असोज 15 गते संचालन हुने वडा अधिवेशन हुँदै विभिन्न तहका अधिवेशनहरूसम्म सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको छ। र पार्टीको शक्ति, यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यता को श्रेष्ठतामा निहित रहेको उल्लेख गर्दै आगामी मंगिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन समेत अपील गरिएको छ। उपत्यकामा एलपी ग्यासको अभाव चर्किरहेको बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। विभागले काठमाडौँ, भोजपुर र ललितपुरका विभिन्न उद्योग र फर्महरूमा गरेको अनुगमनका क्रममा 4 व्यवसायीलाई जरिवाना र 25 फर्ममाथि निर्देशन तथा कार्यवाही गरिएको छ। विभागले भदौ 29 गते गरेको अनुगमन उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार कार्यवाही गरिएको हो। विभागका महानिर्देशक मोतीराम सापकोटाले ग्यासको अभावसँगै दैनिक उपभोग्य वस्तुको पनि तीव्र रूपमा नियमित बजार अनुगमन गरिएको पनि बताएको छ। अनुगमनका क्रममा सत्य स्वर इन्टरप्राइजेज सोल्टी मोडलाई 10,000 रूपियाँ र ब्रिज किराना स्टोर असन र जे एण्ड जे स्टोर काली विनायक कमल विनायक र ओम शाही स्टोर बालकोटलाई जनही 5,000 रूपियाँले जरिवाना समेत गरिएको छ र बाघ बजार स्थित लामिछाने ग्यास सेन्टरमा 17,000 आएकोमा 65 बिक्री भइसकेको र 5 मात्र बाँकी रहेको पनि भेटिएको थियो। भोटेकोशी बाढ़ीको कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वीराज मार्ग कृष्णभीर सड़क खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जीओ टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्ता मार्फत नयाँ ट्र्याक खुल्ने काम भइरहेको छ। हिजो परीक्षणका क्रममा ग्यासको बुलेट पार गराए तापनि सड़कमा ग्राभेल बिछ्याउने र सड़कगत तहगत रूपमा निकासको काम भने बाँकी रहेकाले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फी रूपमा यातायात सञ्चालन हुने जनाएको छ। संखुवा सभा लगायतका देशका विभिन्न ठाउँहरूमा ठूलो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार सुनखुवा सभा भक्तपुर मकवानपुर उदयपुर दैलेख र जाजरकोटको सीमा क्षेत्रमा भारीदेखि धेरै वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टाको अवधिमा सुनखुवा सभाको टासी गाउँ सोनो स्टेशनमा 166.4 मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चागो नारायण स्टेशनमा 111 मिलिमिटर वर्षा मापन गरिएको छ भने यति बेला यो दुवैले धेरै वर्षा मापन मानिन्छ र 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनलाई धेरै वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा माथि धेरै वर्षा हुनलाई अति वर्षा समेत भन्ने गरिन्छ र यसै गरी आज पनि देशैभरका मौसम बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। एलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच एकअर्काको ऊर्जा पूर्वाधार र ऊर्जा सुविधामाथि आक्रमण नगर्ने सहमति भएको दावी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत दुवै देशले एकअर्काको ऊर्जा क्षेत्रलाई निशाना नबनाउने सहमति गरेको जनाएको छ। ट्रम्पको यो दावी अघि उनले युक्रेनले रूसी तेल प्रशोधन केन्द्र रिफाइनरी तथा ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि समेत जनाएको छ। विशेष गरी रूसी रिफाइनरीमाथि भएका आक्रमणका कारण इन्धन आपूर्तिमा असर परेको पनि बताएका छन्। हेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा जापानमा जारी एसियाली खेलकुदको महिला फुटबल उत्तर कोरियाले साँझ शुरूआत गरेको छ। ओसाका स्थित यमनमा स्टुडियोमा नागाईमा सोमबार भएको समाचरणको खेलमा उत्तर कोरियाले बंगलादेशलाई 10-0 जीरो अन्तरले पराजित गरेको छ। उक्त कोरियाले खेलको पहिलो हाफमै 7 गोल गर्दै जीत लगभग सुनिश्चित गरेको थियो र दोस्रो हाफमा 3 थप गोल गरेपछि टोलीले 10-0 जीत निकालेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। बाढ़ी पीड़ितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको भनाई। कांग्रेस इतर समूहको 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक। उपत्यकामा ग्यासको अभाव बजार अनुगमन तीव्र पार्दै। कृष्णभीरको सड़क खण्ड असोज 1 गतेदेखि नै दुईतर्फी रूपमा खुलाउने तयारी। सुनखुवा सभा लगायतका देशका केही ठाउँमा भारी वर्षा। युक्रेन ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको अमेरिकीको राष्ट्रपति ट्रम्पको दावी र एसियाली खेलकुद उत्तर कोरियालीको शानदार जीत शुरूआत बंगलादेशमाथि 10-0। बिहान 9 बजेको समाचार सक्यो. अर्को समाचारका साथमा म बिहान 12 बजे उपस्थित हुने नै छौं. यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु. हवस् त, नमस्कार.
1: एबा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी.
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि.
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै.
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ.
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ. बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ.
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि. सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105.

0: सेवा बुक स्टोर 4-5 सिन्धुपाल चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।

check. It's 10 a.m. अहिले बिहानको 10 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: त्यता हो रेडियो ल सुरु गरे है त
1: ओइ ओइ हेर त के भयो यो चाहिँ दामी नाच्छ जस्तो छ आफूलाई त नाच्न आउँदैन हेर्नु बस्नु
0: यसलाई चाहिँ अलि आउनु भयो नि त

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849927।
5: बा
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9943940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: New Aliko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagar Palika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aliko Hotel and Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagar Palika 5 Sindhupalchok. Email hotelaroniko@gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Sagar Chowk Gadi Nagar Palika 5, Sindhupalchok.
8: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: minute, just a minute. We will return back. Return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागा चोगडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: This is LMWFM 89.6 MHz.

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो किन नि, के भयो सन्चो भएन?
15: होइन, यतिकै जानै मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
16: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back. Return back.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
7: आमा सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र? होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: केही होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: LMB FM 89.6 MHz।

0: के छ हौ माइलो, धेरै पछि पो भेट भइयो त।
1: ठिकै छु दाई, के गर्नु हजुर, पूर्व म परे पश्चिम, भेटु न त साह्रै गाह्रो हो दाई।
0: ल त्यसो भए यही मौकामा एउटा पूर्वील गीत गाइदिउँ न त, गाउने हो त?
1: हुन्छ नि दाई, मलाई पनि पूर्वेली गीत साह्रै मनपर्ने। हजुर सुरु गर्नुहोस्, म पछ्याउँदै आउँछु नि।
0: ओके, म सुरु गर्छु है दाई।

0: rain check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट रसुवाको भोटीको सिमाएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1397 जनाको मृत्यु। गृह मन्त्रालयको सीडीओ कार्यालयले निर्देशन, सेवा चुस्त बनाउन र बिचौलियाहरूलाई कार्यवाही गर्न आग्रह। एक्काइस देशमा राजदूत नियुक्तको तयारी, 13 खुला प्रत्यक्ष पर्दाबाट हुँदै सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व आज मनाइँदै कार्यवाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी। रूस युक्रेन ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। एसियाली खेलकुद, उत्तर कोरियाको शानदार शुरूआत, बंगलादेशमाथि 10-0 जित। लम्बु खबरको शुरूमा स्थानीय खबर। नशालु पदार्थ सेवन गराई बेहोश बनाएर लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 दोर्जे बस्नी 53 वर्षीय मैया कार्की र मन्थली नगरपालिका 1 बस्नी 37 वर्षीय सीताराम लोहर रहेका छन्। भदौ 24 गते रामेछापकै मन्थली नगरपालिका 6 कुनौरी बस्ने 54 वर्षीय विभा माझीलाई अपरिचित महिलाले नशालु पदार्थ सेवन गराई बेहोश बनाएर कानमा लगाएका सुनका सकली के बेरुवा नकली गहना लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। माझीलाई बेहोश बनाई लुटपाट गरी फरार भएकी मैयालाई चोरिएको गहना खरिद गर्न न्यू सनराइज ज्वेलर्सका संचालक लोहरलाई पनि पक्राउ गरिएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्। खबरमा अब राष्ट्रिय खबर। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 8 बजेसम्म 1397 जनाको मृत्यु भएको बताएको छ। जसमध्ये रसुवामा 189 जना, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुमा 38 जना, नवलपरासीमा 232 र नवलपरासी पश्चिममा 222 जना गरी 1397 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन 9 माटो मुनि सुरक्षित राखिएको छ। गृह मन्त्रालयले सेवा प्रवाहलाई चुस्त बनाउन र बिचौलियालाई रोक्नका लागि देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई 5 बुधे परिपत्र जारी गरेको छ। परिपत्र सेवाग्राहीलाई बिचौलिया मुक्त छोडकरी छिटो छरिलो र सरल प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख गरिएको छ। सरकारी कार्यालय वरपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम वसूल गर्ने कार्यमा संलग्न हुने व्यक्तित्वहरूलाई निगरानी गरी कानूनी कार्यवाहीको बमोजिम गर्न पनि निर्देशन दिनुभएको छ। साथै अपाङ्गता भएका र अशक्त व्यक्ति, गर्भवती र सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकताका साथ प्रदान गर्न पनि आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रिय संघीय महासभाको 81 सत्रमा सहभागी हुन 6 असोजमा न्यूयोर्क जानु अगाडि सरकारले 21 देशका लागि राजदूत नियुक्तिको सिफारिश गर्ने तयारी गरेको छ। सरकारले रिक्त रहेका विभिन्न मुलुकका लागि राजदूत सिफारिशको प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो र प्रस्ताव अनुसार 13 देशका लागि खुल्ला प्रतिस्पर्धा पर्दा र 8 देशका लागि परराष्ट्र मन्त्रालयका सह सचिव मध्येबाट राजदूत छनौट गरिने तयारी छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण अगाडि नै मन्त्री परिषदबाट निर्णय गरी सम्बन्धित मुलुकको लागि राजदूत सिफारिश गर्ने निर्णय गरी सम्बन्धित सरकारको तयारी रहेको पनि जनाएको छ। राजदूत नियुक्तको प्रक्रियालाई विभिन्न देशमा नेपालको कूटनीतिक प्रतिनिधित्वहरूलाई थप प्रभावकारी बनाउने सरकारले दावी गरेका छन्। आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नारीहरूले अरुणन्दी सहित सप्त ऋषि अत्रि, गौतम, भारद्वाज यो पर्व भारद्वाज जन्मदिगण वष्ट त्यसै गरी कश्यप र विश्व
मित्रको पूजा आराधना गरी यो पर्व मनाउँदैछ। आज हिन्दू धर्मावलम्बी नारीहरूको नजिकका नदी, खोला, ताल, तलिया र पोखरीमा गई 365 दती वनले दाँत माझ्ने र गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान गर्ने प्रचलन छ। तीज पर्वमा महिला र पुरूष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा भने महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कार्यवाहीमा परेका उद्धव थापाको नेतृत्वमा कार्यवाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ। थापाले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै भोलि भदौ 31 गते बिहान 11 बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बा रहीमा सम्पूर्ण सरकारवाला र राष्ट्रवादीहरूलाई, साथीहरूलाई उपस्थित हुन समेत आह्वान गरिएको छ र उहाँले अन्यायपूर्ण व्यवहार गरेको भन्दै त्यस विरूद्ध साथ र सहयोगका लागि आग्रह समेत गरिएको छ। विदेशको खबर। विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच एकअर्का ऊर्जा पूर्वाधार र ऊर्जा सुविधामाथि आक्रमण नगर्ने सहमति भएको दावी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत दुवै देशले एकअर्काको ऊर्जा क्षेत्रलाई निशाना नबनाउने सहमति भएको हो र ट्रम्पले यो दावी गर्न अघि युक्रेनले रूसी तेल प्रशोधन केन्द्र, रिफाइनरी र ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि समेत जनाएका छन्। खेल खबरमा जापानमा जारी एसियाली खेलकुद महिला फुटबलमा उत्तर कोरियाले शानदार शुरूआत गरिएको छ। ओसाका स्थित यनमार स्टुडियोमा हिजो भएको चरण खेलमा उत्तर कोरियाले बंगलादेशलाई 10-0 जीतले पराजित गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। खरसुवाको भटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण 1397 जनाको मृत्यु। गृह मन्त्रालयको सीडीओ कार्यालयलाई 5 दिन निर्देशन। सेवा सुस्त बनाउन र बिचौलियालाई कार्यवाही गर्न आग्रह। 21 देशमा राजदूत नियुक्तको तयारी। 13 कुला प्रतिस्पर्धाबाट हुँदै सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व आज मनाइँदै कार्यवाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी। रूस युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी र एसियाली खेलकुद कोरियाको शानदार शुरूआत। बंगलादेशमाथि 10-0 जीत। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एथेन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Elumbu FM 89.6 MHz.
1: Gari Krum, Gari Krum. Talk to Elumbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ सुभनी। यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म संचार माध्यमका कुना कुनासम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा रेडियो सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र हेलम्बु एफएम 89.6 मेगाहर्जलाई यति बेला चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई अनलाइनको वेबसाइट अनि फेसबुक पेज लगायतका अन्य विभिन्न संचार माध्यमबाट एकैसाथ देशैभरका विभिन्न ठाउँहरूबाट सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको छ दिन सुन्न सक्नुहुनेछ र छ दिन प्रसारण हुने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। कार्यक्रम टक टू हेलम्बु चाहिँ हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत सुन्ने बजाउने रम्ने रमाउने गर्दछौ। श्रोता यो बसाइमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ। जस्तै नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू यो बसाइमा रोज्न पाउनुहुनेछ। यो दिउँसोको समय ओकाली ओह्राली भन्ज्याङ चौथारी लेख बेसी गाउँ बेसी गर्दै आफ्नो कार्यतिर बिजी व्यस्तता हुनुहुन्छ र यो बिजी व्यस्तताको समय र यो बिजी व्यस्तताका बावजुद पनि यहाँहरूले हेलम्बु एफएम सुनेर बसिराख्नु भएको छ। हामीले एकदमै आशा गरिएको छ यो प्रोग्राममा तपाईँहरूले आज पनि मजाले गीत रोज्न सक्नुहुने। यो दिउँसोको समय कतिपय साथीहरू कामतिर व्यस्तता हुनुहुन्छ, अब कतिपय साथीहरू यति बेला चाहिँ यात्रातिर हुनुहुन्छ, कतिपय साथीहरू खेतबारीको काममा बिजी व्यस्तता हुनुहुन्छ, कतिपय श्रोताहरू मजाले अब यो दिउँसोको समय चर्को घाम लागिरहेको छ, कोही ठाउँमा पानी पर्ला जस्तो मौसम हुँदैछ, कोही ठाउँमा चर्को घाम, कोही ठाउँमा यस्तै नै छ। र जे जस्तो अवस्थामा रहनु भए तापनि तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, समय सन्दर्भ मिलाएर कार्यक्रमलाई सुन्ने गर्नुहोला यही कामना गर्दछौ। र हामी छ दिन आउँछौ, छ दिन नै हामी छुट्टै बसाइमा आउने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी मंगलबारे बसाईमा तपाईँहरूको माझमा जोडिएको छ। मंगलबारको बसाईमा हामीले तपाईँहरूको म्यासेज लिने गर्दछौ। श्रोता म्यासेज मार्फत गीत रोज्नु पर्ने हुन्छ। आज म्यासेज गरेर गीत रोज्नका लागि 98 60 52 55 25 म्यासेज गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि आउनेछौं। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। श्रोता, सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। आज हामी मंगलबारको बसाईमा छौँ। मंगलबारको बसाईमा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ र त्यो पनि तपाईँहरूले म्यासेज गरेर है। श्रोता, आज तपाईँहरूले कल गर्नु पर्दैन, म्यासेज गर्नुहोस्। मजाले आफ्नो गीतको बोल स्पष्ट तरिकाले खुलाएर पठाउनुहोला। अनि गीत खुलाएर पठाउनु भयो भने तपाईँको रोजाइमा रहेका गीतहरू मजाले बज्नेछ। गीतमा नेपाली गीत, आधुनिक गीत, हिन्दी, तामाङ, जुनसुकै विधाका गीतहरू पनि रोज्न पाउनुहुनेछ। तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस प्रोग्राममा म्यासेज गर्न सक्नुहुनेछ है त। र म्यासेज गर्नुभएको छ, म्यासेज लिन्छौ हामी। र म्यासेज गर्नुभएको छ, म्यासेजको लागि 98 60 55 25 सो माध्यममा म्यासेज गर्नुहोला है त। र म्यासेज गर्नुभएको छ, हेलो दादा हजुर, के छ हजुरको खबर? म चाहिँ काभ्रेबाट माया घिसिङ भन्नुभएको छ। र मलाई चाहिँ युके लन्डन भन्ने तामाङ सेलो गीत बजाइदिनुहोस् न भन्नुभएको छ। यो सेलो मार्फत सम्झिनु पर्दा फर्स्टमा दादा हजुरको लागि, अनि प्रविधिमा रहनुहुने दिदीको लागि, र सम्पूर्ण साथीहरूमा सञ्जना घिसिङ, रञ्जना, सुस्मी स्याङतान, त्यसै गरी सरिता, निर स्याङतान, कुमार दादा, अनि नेम छुटेको सम्पूर्ण साथीहरूको लागि यो सेलो गीत सुनेर एकदमै इन्जोय लिनुहोला भन्दै छुट्टिन्छु। बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। र त्यसै गरी अर्को साथीको म्यासेज रहेको छ, हेलो दादा नमस्ते, अनि लासो फियाफुल्ला, धेरै समय पछाडि हजुरको प्रोग्राम सुन्न पाएको छ, एकदमै ह्याप्पी छु है भन्नुभएको छ। म चाहिँ आकृति वाइ भा गर्नुभएको छ। र अनि के छ हजुरको खबर, खाना खानुभयो कि छैन, कतिको गर्मी छ दाई हजुर भन्नुभएको छ। मेरो खाना एकदमै भइसक्यो, गर्मी एकदमै गर्मी छ है। र आज मेरो लागि चाहिँ सिक्खा नोटैमा भन्ने बलको गीत बजाइदिनुहोस् न दाई हजुर भन्नुभएको छ। गीत मार्फत धेरै दिनपछि हजुरको आवाज सुन्न पाए हजुरको लागि, अनि प्राविधिकमा रहनुहुने दिदीको लागि, अनि त्यसै गरी राघव दाईको लागि, अनि साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दै छुट्टिन चाहन्छु दादा। ओके बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको म्यासेज छ, हेलो दादा नमस्ते, के छ हजुरको खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि हजुरहरूको प्रोग्राम एकदमै सुनिरहेको छु नि, यता कानपुरबाट भन्नुभएको छ विवश आली मगर हुनुहुन्छ। र अनि के छ हजुरको खबर भन्नुभएको छ? मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरे। र आज चाहिँ मेरो लागि हिन्दी सङ जानी भन्ने बोलको गीत राखिदिनुहोस् न, अर्जित सिन्हाको भन्नुभएको छ। जानीप भन्ने बोलको गीत रोज्नु भएको छ अर्जित सिंहको। र गीत मार्फत हजुरको लागि, अनि हेलुम्बा एफएमलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूको लागि, र मलाई चिन्ने नचिन्ने सबैजनालाई भन्दै छुट्टिन्छ। बाई बाई दाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र यस्तै यस्तै मिठो अनि रमाइलो गीत रोज्नका लागि तपाईँहरूले पनि म्यासेज गर्न सक्नुहुनेछ। म्यासेजको लागि 98 60 52 55 25 सो नम्बरमा म्यासेज गर्नुहोला, अनि फेसबुक पेजबाट लाइभ भइरहेको छ, लाइभ जानुहोस्, कमेन्ट गर्नुहोला, कमेन्ट पनि हामी भाषण गर्नेछौँ है श्रोता कमेन्टहरूलाई। र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ, गीत पछि आउनेछौँ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: यति धेरै डेन्टल प्रब्लम्स?
1: डोन्ट वरी, कोलगेट टोटल डेन्टल अगाडि नै रोक्छ।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। र आज हामी मंगलबारको बसाईमा छौं। मंगलबारको बसाईमा साथीहरूले रोजाईमा पार्नुभएका गीतहरू सुन्दै सुनाउँदै बजाउँदै अनि रमाइलो गर्दै आइरहेका छौं। र यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि मेसेज गर्न सक्नुहुनेछ। मेसेज गर्नुहुँदा 98 60 52 55 मेसेज गर्नुहोस्। र मेसेज गर्नुहुँदाखेरि गीतको बोल एकदमै स्पष्ट तरिकाले लेखेर पठाउनु भयो भने त्यो एकदमै राम्रो हुनेछ। र मेसेज गर्नुभएको छ, हेलो दर्शक नमस्ते हजुर, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु हजुरको भन्नुभएको छ। म चाहिँ मोनिका भन्नुभएको छ, आज मेरो लागि हिन्दी सङ राखिदिनु न तेनु न बोल पाउन भन्ने बोलको गीत है त भन्नुभएको छ। तेनु न बोल पावन भन्ने बोलको गीत रोज्नु भएको छ। र गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि अनि त्यसै गरी मेरो घर परिवारको लागि, प्राविधिक मित्रको लागि र सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन चाहन्छौ कि भाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि त्यस्तै गरी अर्को साथीको मेसेज रहेको छ, हेलो दाई हजुर, सन्चै हुनुहुन्छ, के छ नि हजुरको खबर भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, म एकदमै सन्चै आरामै छु, तपाईँ पनि एकदमै सन्चै आरामै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। अनि आज पनि हजुरको प्रोग्राम सुन्दैछु र मेसेज गरेको छु, एकदमै मिठो गीत बजाइदिनु हुन है दाई भन्नुभएको छ। गीतको बोल चाहिँ लेख्नु भएको छ उहाँले, निष्ठुरी रहेछौ तिमी माया भन्ने बोलको गीत रोज्नु भएको छ। निष्ठुरी रहेछौ तिमी माया भन्ने बोलको गीत रोज्नु भएको छ। गीत मार्फत हजुरको लागि, दिदीको लागि र सबैजनाको लागि भाइ भाइ दादा फेरि भेटौला है भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको मेसेज छ, हेलो दादा नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट निरन मगर भन्नुभएको छ। सम्झिनु पर्दा अल साथीको लागि गीतको चाहिँ पहिलो हाँसो पहिलो बोल भन्ने बोलको गीत रोज्नु भएको छ, सो धन्यवाद छ उहाँलाई पनि। र गीत हामी बजाउनेछौ र यति बेला कमेन्ट तर्फ लाग्छौ, कमेन्टहरू पनि हामीलाई प्राप्त भइरहेको छ। सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, सरस्वतीजीलाई पनि नमस्ते अनि धन्यवाद छ। अनि हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है पोखराबाट, नाइस टु प्रोग्राम, विश यु अल भन्नुभएको छ। जसबीर मगर्नेजीलाई धेरै धेरै धन्यवाद छ। र अहिलेको लागि भने हामी एकदम मिठो गीतहरू राख्छौं, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला र मेसेजको लागि 98 60 52 55 25 मा मेसेज गर्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र मेसेज गर्नु भएछ, कमेन्ट तर्फ लाग्छौ, कमेन्ट गर्नु भएको छ, साथीको कमेन्ट छ। हेलो, नमस्ते हजुर, कार्यक्रम टक टू हेलम्बो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूमा स्वागत छ। म पनि यस कार्यक्रमलाई इन्टरनेट अनलाइन मार्फत कार्यक्रम सुनिरहेको छु। कार्यक्रममा सहभागिता जनाएर गीत रोज्न नपाए तापनि तपाईँहरूले रोज्नुभएका मिठा मिठा गीतहरू सुनेर साथ दिनेछु भन्नुभएको छ। कार्यक्रम हेलम्बो एफएमको साथमा हुनुहुन्छ हाम्रो मित्र दाजु हुनुहुन्छ भन्नुभएको छ, आई सिंह तामाङ, र यहाँ हेलम्बो एफएम अल इन्टर टिमको लागि अब बज्ने गीत समर्पण गर्न चाहन्छु र सम्पूर्ण फेसबुक ट्रेनिङ मित्रहरूलाई पनि एकदमै सम्झिन चाहन्छु भन्नुभएको छ। कृष्ण मगर हुनुहुन्छ, सो धन्यवाद छ कृष्णजी। अनि सेवारो नमस्कार हजुर, कार्यक्रम सुन्दैछु म सुन कान्दङवा भन्नुभएको छ तेह्रथुमबाट। र साथीहरू सम्झिनु पर्दा अप्सरा खड्का, सुनिता कन्दङवा, अप्सरा थापा, सरिता राई, लक्ष्मी चौधरी, हिराबहादुर लकाय, लीलाराज, समीर, केशव, भरत, मनिषा, विनिता, अनि त्यसै गरी लेखक गोपान्तवा, रतन शमशेर, या युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बु, सबैजनालाई भन्नुभएको छ। सोनाजीलाई पनि धन्यवाद गर्दछु। अनि नमस्ते हजुर, सुन्दैछु पाँच थरबाट प्रोग्राम, सबैमा मिठो सम्झना छ है भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। नमस्कार हजुर, म धर्मराज ढकाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउनु हुने मेरो बुहारी नानी सावित्री ढकाल, सानो भतिज नामसाङ तुम्बाफो र झापक साथी मिसिङ रेवतलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। धर्मराजजीलाई पनि धेरै धेरै धन्यवाद छ। नमस्ते दादा, म पनि प्रोग्राम सुन्दैछु है काभ्रेबाट, मीडिया प्रेमी निरण मगर भन्नुभएको छ। निरणजीलाई पनि धेरै धन्यवाद व्यक्त गर्दछु। अनि हेलो दादा हजुर, के छ खबर? म विनिता दाहाल धनकुटाबाट सम्झिनु पर्दा सबै सबैको लागि मिठो सम्झना छ है भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र यति बेला म्यासेज तर्फ लाग्छौ, म्यासेज गर्नु भएको छ हामीलाई। नमस्कार, म नुवाकोटबाट विश्वास भन्नुभएको छ, मलाई चाहिँ तेरो याद भन्ने संगले गरिदिनुहोस् न भन्नुभएको छ। तेरो याद भन्ने बोलको गीत रोज्नु भएको छ, सो धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको म्यासेज रहेको छ, हेलो दाई नमस्ते, के छ सन्चै आरामै हुनुहुन्छ? म पनि हजुरको प्रोग्राम सुन्दैछु नि, अनमोल केसी भन्नुभएको छ। र आज मेरो लागि चाहिँ यो मनमा भन्ने स्याड सङ राखिदिनुहोस् न भन्नुभएको छ। र गीत मार्फत हजुरको लागि अनि वरदान दिदीको लागि, राघव दाईको लागि र सबैजनाको लागि भन्दैछु, टिन्छु दाई, बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ। हामीले साथीहरूको म्यासेज लिएका छौं र दुईजना साथीहरूको रोजाइम रहेका गीत राख्छौं। गीतपछि बाँकी कमेन्ट लिनका लागि आउनेछौं। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो गीत राखिसकेका छौँ र गीतपछि फेरि पनि स्वागत छ यहाँहरूलाई। र यति बेला हामी साथीहरूको कमेन्टतर्फ लाग्छौ। कमेन्ट गर्नु भएको छ हामीलाई, साथीको कमेन्ट छ, हेलो गुड इभिनिङ, गुड इभिनिङ हजुर भन्नुभएको छ, नमस्ते, माई नेम इज देव बहादुर साउद भन्नुभएको छ, धन्यवाद छ देव बहादुरजी तपाईँले भने शुभ दिन। अनि नमस्ते अनि मिस यू भन्नुभएको छ हामीलाई, मिडिया प्रेमी अनिसा राई हुनुहुन्छ, धन्यवाद छ। अनि गुड आफ्टरनुन है हजुर भन्नुभएको छ हामीलाई, नवीन बस वास्तुकोटी हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि शुभ दिन, आजको दिन एकदमै शुभ रहोस्। अनि लेख्नु भएको छ माया लामा हुनुहुन्छ, नमस्ते मिठो माया गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि शुभ दिन है। नमस्कार हजुर, नमस्कार भन्नुभएको छ, प्रेम बहादुर अधिकारी हुनुहुन्छ, प्रेमवरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि हेभ अ गुड डे अल भन्नुभएको छ, राइनी अनु हुनुहुन्छ, अनु राईजीलाई पनि धेरै धेरै धन्यवाद गर्दछु है। अनि अपकमिङ सङ टु अल फ्रेन्ड भन्नुभएको छ, जिमी नेम्बाङ हुनुहुन्छ, जेमीजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो नमस्ते नमस्कार हजुर, के छ हजुरको खबर, म मोरङको कानी पोखरीबाट सिम्पल सरिना गुरुङ भन्नुभएको छ, आज जन्मदिन मनाउनु हुने भदैनी युना गुरुङको लागि मिसिङ रेवत बुनु उषा पी सागर अनि त्यसै गरी सबैजनाको लागि भन्नुभएको छ। अनि त्यसै गरी साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि भन्नुभएको छ। सिम्पल सरिनाजीलाई धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि नमस्ते हजुर, म चाहिँ सुको चौधरी गाछी मोराङबाट मिसु है सबैजनाको लागि भन्नुभएको छ। सुकुजीलाई पनि धेरै धेरै धन्यवाद छ, अत्यन्तै मिठो कमेन्ट गरिदिनु भयो यति बेला हामीलाई मोराङबाट, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि। अनि अर्को साथीको कमेन्ट छ, अपकमिङ सङ जस्ट फर यु एन्ड दिलमाया चौधरी, त्यसै गरी सुभाष राई बान्तवा, सुभाष दिपेन, अनि त्यसै गरी खेम्बु दीर्घ रोकाया डबल बोहरा सिद्धार्थ गौतम लगायत सबैजनाको लागि गर्नुभएको छ हामीलाई। पुष्प राई हुनुहुन्छ, पुष्पजीलाई पनि धेरै धेरै धन्यवाद छ है यो मिठो कमेन्ट गरिदिनु भएकोमा, शुभ दिन तपाईँले पनि। अनि नमस्ते हजुर, म पनि आइपुगेँ है, उही त हो नि म, टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर, अब बज्ने गीत मार्फत सम्झिनु पर्दा पुष्प राई, अञ्जली राई, त्यसै गरी मेलिना बान्तुवा राई, लिम्बु सुस्मिता, कुमारी योङहाङ लवती, नम्रता राई, अनि मनिषा काली, शर्मिला चौलागाई, अनि सोनिसा साइरस, जुन दिवानी टिगेला लगायत सबैजनालाई गर्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते, म पनि प्रोग्राम सुन्दैछु सुदीप सापकोटा, मलाई चाहिँ एउटा शिरमा शिरफूल भन्ने सङ्ग प्ले गरिदिनुहोस् न भन्नुभएको छ, र हेलम्बा एफएम परिवारको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। शिरमा शिरफूल भन्ने बोलको गीत रोज्नु भएको छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैन, श्रोता निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई मेसेज र कमेन्ट गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो दिउँसोको समयमा हामी सँगै प्रोग्राम सुनेर एक घण्टाको अवधिभर हामी सँगै सहयात्रा गर्नुहुने साथीहरूप्रति हार्दिक आभार छ। यो कमेन्टको लागि विशेष धन्यवाद छ कमेन्ट हुने गर्नुहुने साथीहरूलाई। अनि यो सँगसँगै प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत तमाम श्रोता महानुभावहरूप्रति हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरुङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तोता ऐश्विङ तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: time check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: Elambu Break Time.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342-011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Arunisu Hotel and Restaurant Private Limited. Soutara Shanga Suguri Nagarpalika 5, Sindhu Paso. Email hotelaruniku@gmail.com. Contact 011-620-326. 9860-982293. New Arunisu Hotel and Restaurant.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: Listening to Hillenware FM 89.6 MHz.

0: minute, just a minute, we will return back. Return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
0: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्भिसेस डिलक्स रुम

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
4: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
4: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। पाँच जिल्लाका न्यायाधीश सहित 18 जनाको सरुवा, सिन्धुली र काभ्रेका न्यायाधीश परिवर्तन, रसुवाको भोटेको सीमाएको विनाशकारी बाढ़ीका कारण 1397 जनाको मृत्यु। गृह मन्त्रालयको सीडीओ कार्यालयलाई निर्देशन सेवा चुस्त बनाउन बिचौलियालाई कार्यवाही गर्नु। एकका राजदूत नियुक्तिको तयारी। 13 खुला प्रतिस्पर्धा। सप्त ऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै कार्यवाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी। इरान युद्धले अमेरिका हतियार भण्डारणमा दबाव। र एसियाली खेलकुदमा उत्तर कोरियाको शानदार शुरूआत, बंगलादेशमाथि 100 जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। न्याय परिषदले जिल्ला तथा उच्च अदालतमा न्यायाधीशहरू नियुक्त तथा सरुवा गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा सहित आज बसेको परिषद पदाधिकारी बैठकले उच्च अदालतका 3 न्यायाधीश र 15 जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। परिषद बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई, उच्च अदालत जनकपुरको वीरगंज इजलास, उच्च अदालत जनकपुरका न्यायाधीश मुरारी बाबु श्रेष्ठलाई, उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत जनकपुरको वीरगंज इजलासका न्यायाधीश जितेन्द्र थापालाई, उच्च अदालत तुलसीपुरको नेपालगंज इजलास सरुवा गरिएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गरेको छ। त्यस्तै कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलवासे उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंह उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त भएका छन्। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्न खेलाउने गरेको आरोपमा दोलखाका 111 जना पक्राउ परेका छन्। बुढा नीलकण्ठ नगरपालिका 1 तुलुङ स्थित गरूड क्यासिनोमा नेपालीलाई जुवा खेलाइरहेको आरोपमा दोलखाका 1 सहित 11 जना पक्राउ परेका छन्। उनीहरूलाई परिसर काठमाण्डु र प्रहरी प्रभाग बुढा नीलकण्ठको संयुक्त टोलीले अहिले दिउँसो पक्राउ गरेको हो। नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क लाग्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज नेपाली कांग्रेस निर्वाचन निर्देशिका 2083 जारी गर्दै शुल्कबारे जानकारी गराएको हो। समितिले जारी गरेको निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्य समिति सभापतिको उम्मेद्वार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ। केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापति तोमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ। कांग्रेस सभापतिमा उम्मेद्वारी दिनका लागि महाधिवेशन प्रतिनिधि सभा 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। यो सँगै उम्मेद्वारी दर्ता गर्दा 40,000 रूपियाँ शुल्क तिर्नुपर्नेछ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 8 बजेसम्म 1397 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 189 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1397 जनाको शव फेला परेको हो। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1899 गरी कुल 3175 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1355 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। गृह मन्त्रालयले सेवा प्रवाहलाई चुस्त बनाउन तथा बिचौलियालाई रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयले 5 बुँदे परिपत्र जारी गरेको छ। परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख छ। सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग गर्न र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाही गर्न पनि निर्देशन दिएको छ। प्रधानमन्त्री बालिना शाह संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रमा सहभागी हुन 6 असोजमा न्यूयोर्क जानु अघि सरकारले 21 दिनका लागि राजदूत नियुक्तिको सिफारिश गर्ने तयारी गरेको छ। सरकारले रिक्त रहेका विभिन्न मुलुकका लागि राजदूत सिफारिशको प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो। प्रस्ताव अनुसार 13 देशका लागि खुल्ला प्रतिस्पर्धा र 8 देशका लागि परराष्ट्र मन्त्रालयका सहसचिव मध्येबाट राजदूत छनौट गरिने तयारी रहेको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण अघि नै मन्त्री परिषदबाट निर्णय गरी सम्बन्धित मुलुकका लागि राजदूत सिफारिश गर्ने सरकारको तयारी रहेको जनाएको छ। आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नारीहरूले अरुन्धती सहित सप्त ऋषि अत्रि गौतम भारद्वाज र जन्मदिग्न वष्टित कश्यप र विश्वमित्रको पूजा आराधना गरी यो पर्व मनाइँदैछ। आज हिन्दू धर्मावलम्बी नारीहरूले नजिकका नदी खोला ताल तलैया तथा पोखरीमा गई 365 वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर माटो एवं खरानी लगाएर स्नान गर्ने प्रचलन छ। तीज पर्वमा महिला र पुरूष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यसदिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर पोते चूड़ा तथा धागो सप्त ऋषिलाई चढ़ाउने गर्दछन्। पूजा आराधना सम्पन्न भएपछि कर्कलो लगायतका अन्य कन्दमूलको तरकारी बनाएर खाने प्रचलन छ। कर्कलोमा आइरन लगायतका पोषक तत्व पाइन्छ जुन शरीरका लागि आवश्यक मानिन्छ। अब विदेशको खबर। इरान विरूद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारणमा कमी आएको र प्रयोग भएका हतियार पुनः आपूर्ति गर्न अमेरिकी रक्षा उद्योगमा दबाव बढ़ेको रक्षा विभागका महानिर्देशकको प्रतिवेदनले जनाएको छ। अमेरिकी कांग्रेसमा बुझाएको प्रतिवेदन अनुसार अपरेशन एफी फ्यूरी अन्तर्गत फेब्रुअरी 28 देखि जून 30 सम्मको सैन्य अभियानको अनुमानित लागत 33 अर्ब 40 करोड़ अमेरिकी डलर पुगेको छ। त्यसमध्ये 22 अर्ब 30 करोड़ डलर खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। अब खेलकुदको खबर। जापानमा जारी एसियाली खेलकुदको महिला फुटबलमा उत्तर कोरियाले शानदार शुरूआत गरेको छ। ओसाका स्थित यानमार स्टेडियममा नाइगमा भएको समूह चरणको खेलमा उत्तर कोरियाले बंगलादेशलाई 10-0 पराजित गरेको छ। उत्तर कोरियाले खेलेको पहिलो हाफमै 7 गोल गर्दै जित लगभग सुनिश्चित गरेको थियो। दोस्रो हाफमा थप 3 गोल गरेपछि टोलीले 10-0 फराकिलो जित निकालेको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। 15 जिल्लामा न्यायाधीश सहित 18 जनाको सरवा सिन्धुली र काभ्रेका न्यायाधीश परिवर्तन। रसुवाको भोटेपुसीमा आएको विनाशकारी बाढ़ीका कारण 1,397 जनाको मृत्यु। 21 देशमा राजदूत नियुक्तिको तयारी। 13 खुल्ला प्रतिस्पर्धाबाट सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी आज मनाइँदै भण्डारणमा दबाव र एसियाली खेलकुदमा उत्तर कोरियाको शानदार शुरूआत। बंगलादेशमाथि 10-0 जी। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: रिमा इन्टरटेनमेन्ट नेपाल

पुराना रेकर्डिंग का विभिन्न चर्चित पुराना तथा नयाँ गीतहरूलाई सुन्न अनि हेर्नका लागि कृपया यस च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।

तिमीहरूलाई चित्त बुझेर हुन्छ, उता केटीहरूलाई चित्तै बुझाएको छैन, गाउँदिन म त ब्याटाइ छ त।

हेलो, नमस्ते नमस्ते नमस्कार, सांगीतिक अभिवादन, साथमा ऋषि पञ्चमीको पनि सम्पूर्ण महिला दिदी बहिनीहरूलाई शुभकामना भन्दै कार्यक्रम लिएर आज पनि यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। सदाजै म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक क्षेत्रमा रहेर साथ दिदी हुनुहुन्छ सदाजै मित्र राघव हुनुहुन्छ अनि साथमा चाहिँ तपाईँहरू नै हुनुहुन्छ। कार्यक्रम प्रतिभाको डबली लिएर आज पनि यहाँहरूकै घर आँगन उकाली ओह्राली भन्ज्याङ्गनी चौतारी गाउँ बस्ती शहर कुनाकन्दरा जतासुकै हामी आइसकेका छौँ। अपराह्नको समय छ, मजाले घाम लागिरहेको थियो, अहिले चाहिँ अलिकति होइन पानी पला पला जस्तै मौसम हुँदैछ है। सो जसो गर्दा पनि सुख छैन मानिस जीवनलाई, घाम लाग्यो भने पनि घाम लाग्यो भन्छौँ, फेरि पानी पर्यो भने पनि पानी पर्यो भन्छौँ, जसो गर्दा पनि सुख छैन होइन। सो त्यसै गरेर एनिवे कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, खाजा नास्ता लिनुभयो कि बाँकी नै छ, लिनु भएको छैन भने लिनु होला है त पनि भन्छ सम्पूर्ण साथीहरूलाई। हामीहरू आइसकेका छौँ यो समयमा, अबको एक घण्टा 4 बजेदेखि 5 बजेसम्म तपाईँहरूकै माझमा रहेर हामी भलाखुसारी गर्छौ, तपाईँहरूकै बीचमा रहेर रमाइलो गर्छौ, तपाईँहरूले नै राख्नुहुने प्रतिभाहरू नै सुनेर मजाले रमाउँछौ, झुम्छौ होइन, तपाईँहरूकै प्रतिभाहरूले तृप्त हुन्छौ हामी होइन। विशेष कार्यक्रम प्रतिभाको डबली चाहिँ तपाईँहरूले नै प्रतिभा राख्ने एउटा थलो भएको कारणले यस बसाईमा चाहिँ तपाईँले कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर चाहिँ आफूभित्र भएका ती प्रतिभाहरूलाई, विभिन्न खालका प्रतिभाहरूलाई चाहिँ यो बसाईमा तपाईँले प्रस्फोटन गर्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ है त। जति पनि तपाईँका मनभित्र, तपाईँका डायरीभित्र होइन, तपाईँका कपीभित्र सीमित रहेका ती प्रतिभाहरूलाई तपाईँले यो बसाईमा फोन गरेर चाहिँ सम्पूर्ण साथीहरूलाई सुनाउन सक्नुहुनेछ है साथीहरू भन्छु। जस्तै कार्यक्रममा फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, गजलहरू होइन, जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ यहाँहरूले राख्न सक्नुहुनेछ साथीहरू। नयाँ पुराना सम्पूर्ण साथीहरू, जुनसुकै उमेर वर्गको साथीहरूले पनि यो व्यवसायमा चाहिँ फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँसँग प्रतिभा छ तर मैले चाहिँ फोन गरौँ नगरौँ, फोन लाग्ला नलाग्ला होइन, अनि फोन गरेर चाहिँ एकदमै डर लाग्छ प्रतिभा राख्नलाई भनेर चाहिँ त्यस्तो संकोच नमान्नुहोला, नडराउनुहोला। निर्धक्क भएर आफूभित्र भएका प्रतिभा, जे प्रतिभा छन् तपाईँसँग आवाजद्वारा राख्न मिल्ने ती प्रतिभाहरू निर्धक्क भएर जुनसुकै उमेर वर्गका साथीहरूले पनि राख्न सक्नुहुनेछ है त। त्यसको लागि आज पनि फोन डायल गरेर आउनुपर्ने नम्बर रहेको छ 97 48 26 69। तपाईँका लागि हामीले नम्बर खुला गरेका छौं, सो माध्यम हुँदै यो व्यवसायमा फोन डायल गरेर आउँदै गर्नुहोला साथीहरू। त्यसै गरेर अनलाइन वेबसाइट है www.helambaefm.com.np लगइन गर्नुहोस्। त्यसै गरी हाम्रो पात्रो एप्सबाट पनि तपाईँहरूले चाहिँ विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर संसारभर एकै साथ सुनिराख्नु भइरहेको छ कार्यक्रम प्रतिभाको डबलीलाई। तपाईँले चाहिँ यदि अब हामीलाई फेसबुक सामाजिक सञ्जाल फेसबुक मार्फत डाइरेक्ट सुन्न चाहनुहुन्छ भने सर्च बक्समा जानुहोस् होइन, अनि त्यसरी एलम्बा एफएम 89.6 MHz भनेर चाहिँ सर्च गर्नुहोला। यति गर्नुभयो भने तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ, यो बसाईमा फोन गरेर आउन सक्नुहुनेछ भन्छु। अनि सामाजिक सञ्जाल मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा मिठा मिठा कमेन्टहरू छोड्नुहोला। यदि रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला, तपाईँका रचनाहरूलाई पनि मैले वाचन गर्नेछु है साथीहरू भन्छु। 97 48 26 69 80 सो नम्बर हुँदै तपाईँ कल डायल गरेर आफूभित्र भएका प्रतिभा राख्नका लागि आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी राख्छौँ एकदमै मिठो गीत, गीतपछि पुनः उपस्थित हुनेछौँ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर यारको माझमा राखे एकदमै मिठो गीत होइन। सो गीतपछि फेरि पनि आइसकेका छौ। अब भने फोन डायल गरेर आउन सक्नुहुनेछ 97 48 26 65 89 नम्बर खुला छ। आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार।
1: किन किन तिम्रो तस्विर छुन मन लाग्छ, टाढा हुँदा किन मलाई रुन मन लाग्छ, कल्पनामा डुबिरहँ जस्तै एक्लै टोलाएर, किन किन आँसुले मुहार धुन मन लाग्छ, कति गरे कोसिस अब बेच्छु भनेर फेरि, किन किन खै फेरि नजिक हुन मन लाग्छ, जुनी जुनी तिमीसँगै जिउन नसके पनि बिर्सु भन्छु सकिन सम्झिन सम्झिन पुन मन लाग्छ, किन किन तिम्रो तस्विर तिम्रो नजिक हुँदा मलाई। हेलो दिदी, लाग्छ क्याफलाई त।
0: हजुर लास्टो फ्याफुल्ला, हजुर लास्टो फ्याफुल्ला, किन किन तिम्रो तस्बिर नजिक हुँदा के भन्नुभयो?
1: किन किन तिम्रो तस्बिर छुन मन लाग्छ, टाढा हुँदा किन मलाई रुन मन लाग्छ।
0: सायद आत्मीयता बढेर होला नि त, होइन? त्यो पनि हुन पाइयो होइन त। सो एकदमै मिठो यो तपाईँको होइन रचना मन पर्यो। अनि सन्चै हुनुहुन्छ? ठिक ठिकै लौ न, किन के भयो र? पुरै ठिक हुनु पर्ने हो नि, होइन र? हजुर भनेपछि अहिले अस्वस्थ हुनुहुन्छ है? एनिवे अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य शीघ्र लाभको कामना, साह्रै स्वस्थ हुनुहोला भन्छु। अनि खाजा खानुभयो त? हजुर एकदमै भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए। अनि के गर्दै हुनुहुन्छ? हजुर पसलमा हुनुहुन्छ है? कस्तो छ व्यापार बिजनेस? हजुर हस्, कार्यक्रममा फोन गर्नु भएको छ। अनि प्रतिभा आज के सुनाउनुहुन्छ त? हस् हामी गन्ती गर्छौ, हस् गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।
1: कस्तो रहेछ हङकङको धनी पनि, हङकङको धनी पनि झुन्दै रहेछ मायाको मन पनि, हङकङ आइदिले हङकङ आइदिले, अब त बिर्सेछ मलाई सुतिले, हङकङको धनी पनि हङकङको धनी पनि ढुङ्गै रहेछ मायाको मन पनि, हङकङ आइदिले हङकङ आइदिले, अब त बिर्सेछ मलाई सुतिले, हङकङ आइदिले अब त बिर्सेछ मलाई सुतिले, रुन्छ मन मुखैले हाँसनी मुखैले हाँसनी, तिम्रै झल्को हङकङमा बसनी, हङकङ आइदिले हङकङ आइदिले, अझै बिर्सेको छैन सुर्तिले, हङकङ आइदिले अझै बिर्सेको छैन सुर्तिले, मुखैले हाँसनी मुखैले हाँसनी, तिम्रै झल्को हङकङमा बसनी, हङकङ आइदिले

बाबाको राख्यो माना, राख्यो माना, तर भने तिम्रो यो जना अङ्क आइदिले अझै बिर्सेको छैन सोचिले, राख्यो माना, राख्यो माना, टाढो भने तिम्रो हो यो जना अङ्क आइदिने

0: छै न सुल्टिली अंक नै दिली अजनि बिसको छै न सुल्टिली.
1: हजुर, हङकङ आइडीले अझै नि बिर्सेको छैन सोल्टीले, होइन त? हजुर, एकदम यो पुरानो लोकभाका है सो गुनगुनाएर सुनाउनु भयो, मिठो लाग्यो सुमधुर आवाजमा. होइन, छुट्टै छुट्टै प्रस्तुतिहरू प्रस्तुत गर्नुहुन्छ, खुसी लाग्छ होइन, अब भिन्न भिन्न खालको प्रस्तुतिहरू सुन्न पाउँदाखेरि. सो एकदमै मिठो प्रतिभा राख्नुभयो आज पनि हजुरले, हजुरलाई प्रतिभाको लागि अमृतजी सो धेरै धेरै धन्यवाद है त. ओके, आउने दिनहरूमा पनि आउँदै गर्नुहोला भन्दै आजको लागि हामी उज्जवल पर्छमुखी बाबाई. हजुर, यति बेला हुनुहुन्थ्यो अमृत तामाङ घोर्सिपाबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ. यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ प्रतिभा राख्नका लागि है व्यवसायमा 97 48 26 65 79. हामीले नम्बर खुला गरेका छौं. नयाँ साथी पुराना साथी सबै साथीहरू जोडिनुहोला है. साथीहरू कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ चलिरहेको छ, कमेन्ट बक्समा कमेन्टहरू पनि गर्नुहोला भन्छु. यति बेला फोन लाइनमा अर्को साथी जोडिनु भएको छ. नमस्ते हजुर.
2: नमस्कार अञ्जुदी, शुभ सन्ध्या.
1: हजुर नमस्कार हजुर, शुभ सन्ध्या. हजुर शुभ सन्ध्या, यता उदयपुरदेखि बोल्दै हुनुहुन्छ है?
2: हजुर, उदयपुरको मित्रै बोल्दैछु म, टेक बहादुर कुमार है.
1: हजुर, अनि सन्चै हुनुहुन्छ टेक बहादुर जी?
2: हजुर अञ्जुदी, म पनि आराम कुशलै सन्चै छु, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ अञ्जुदी?
1: हजुर, हामीलाई पनि एकदमै ठिक छ, सन्चै छौ, भन्नुपर्छ आरामै छौ, कुशलै छौ. अनि के छ नयाँ नौलो उदयपुरतिरको, सुनाउनुहोस् न.
2: हजुर, उदयपुरको नयाँ नौलो खबर चाहिँ अहिले चाहिँ अब के भन्नु र, उदयपुरमा चाहिँ अहिले त अब धुम्म मौसम छ अञ्जुदी.
1: हजुर, भनेपछि अहिले धाम धुम्म छ है?
2: हजुर अञ्जुदी.
1: हजुर, अनि खाजा खानुभयो त
2: अञ्जुदी? मैले खाना खाइसकेँ, खाजा खाइसकेको.
1: आज कार्यक्रममा फोन गर्नुभएको छ, प्रतिभा के सुनाउनुहुन्छ?
2: हुन्छ, म पूर्वेली लोक भाका नै गीत गाउँछु नि त.
1: हस्, गन्ती गर्छौ, गन्ती पछि है त.
3: माया लुटिनी तारा छु मन बुझौ कसरी, माया लुटिनी तारा छु मन बुझौ कसरी, सम्झना मात्रै आइरहन्छ किन हो यसरी, सम्झना मात्रै आइरहन्छ कि

गाई घटाउँदै आउनु है रितेल बजाएर, गाई घटाउँदै आउनु है रितेल बजाएर, उकाली जान्छु लहरी बर चरीले टेकेको, उकाली जान्छु लहरी बर चरीले टेकेको, पुर्याउनु पर्दो रहेछ नि माया भाबीले लेखेको, पुर्याउनु पर्दो रहेछ नि माया भाबी

0: तयारी हुँदै आउनु है काठमाडौँ सहर, कटारी हुँदै आउनु है काठमाडौँ सहर। अन्जुजी मेरो गीता यति नै थियो।
1: हजुर, कटारी हुँदै आउनु है काठमाडौँ सहर होइन त? हजुर, एकदमै मिठो पूर्वेली गीत गाएर सुनाउनु भयो, आनन्द आयो होइन? एकदमै मिठो छ हजुरको यो गाउने जुन शैली होइन। हस्, आउने दिनहरूमा पनि आउँदै गर्नु होला कार्यक्रममा फोन गरेर।
0: हुन्छ अन्जुजी, हजुरहरूको पनि यो रेडियो हेलेम्बु एफएम 89.6 MHz यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमाराई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
1: हजुर, यति बेला हुनुहुन्थ्यो टेकबहादुर पुमा राई हुनुहुन्थ्यो, उहाँले पनि फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी पालो यहाँहरूको तपाईँहरू पनि आउन सक्नुहुनेछ अपराह्नको समय सुनिराख्नु भएको छ। लम्बा एफएम 89.6 MHz प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई चाहिँ यहाँहरूले सुनिराख्नु भएको छ। तपाईँहरूको फोन कलहरू हामीले लिइरहेका छौं अनि तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्दै तपाईँले नै राख्नुहुने प्रतिभाहरू नै सुनिरहेका छौं। आउन सक्नुहुनेछ 97 48 26 69 नम्बर खुला छ। बेला गीत राख्छौ हामी, एकदमै मिठो गीत। गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, बिचार के छ सोर्टिनी ओके छ त नि, सो यस्तै गीतले भन्दै थियो। एकदमै मिठो गीत हामीले यहाँहरूको माझमा पस्क्यौं। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिइहाल्छु। नमस्ते। नमस्कार हजुर। हजुर, फोन लाइनमा साथी हुनुहुन्थ्यो, फोन चाहिँ यतातिर लागिरहेछ है, लागिरहेको थियो, फोन रिसिभ भइरहेको थियो, उतातिर बोल्दै हुनुहुन्थ्यो, सायद थाहा भएन होला उहाँलाई है। होइन, होइन, केही छैन है, अब कहिले कसो यस्तो मिस्टेक हुन्छ होइन। यति बेला सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबली, तपाईँहरूको फोन कलर हामीले लिइरहेका छौँ अनि प्रतिभाहरू नै सुनिरहेका छौँ। आउनु सक्नुहुनेछ तपाईँ पनि आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि, सुनाउनका लागि। यो व्यवसायमा यो अपराह्नको समय छ, सुनिराख्नु भएको छ तपाईँले हामीलाई, अनि तपाईँभित्र भएका प्रतिभा राख्नका लागि जोडिनु होला साथीहरू पनि भन्छु। केही कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिँदै गर्छु, फोन कल पनि लिँदै गर्छु। टेकबहादुर पुमा हुनुहुन्छ, सञ्चालिका अञ्जुजी नमस्कार, शुभ सन्ध्या सुन्दैछु उदयपुर चौनापाट बेल्टा राइट साई टोलचोकबाट भन्दै हुनुहुन्छ है। सो धन्यवाद, उहाँको चाहिँ कल पनि लागिसकेको छ है, प्रतिभा लागिसक्नु भएको छ। हेलो, हाई, नमस्ते, सेवाहरू छ्याजल, हजुर, म सुमन गुरुङ फ्रम ताप्लेजुङ है, हाल चाहिँ युएबाट। अब बोल्ने गीत मार्फत चाहिँ मेरो सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि सुमनजी। त्यसै गरी अर्को कमेन्ट लिइहाले, नमस्कार भन्नुभएको छ सरस्वतीजी, नमस्कार हजुर, कमेन्टको लागि यहाँलाई पनि धन्यवाद भन्छु। यसै गरी साथीहरू जोडिँदै गर्नुहोला, तपाईँ प्रतिभा राख्नको लागि आउँदै गर्नुहोला, फेरि पनि हामी यहाँहरूको माझमा गीत नै पस्किन्छौँ होइन, गीतपछि फेरि पनि आउनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा राख्यौं गीत, होइन? एकदमै मिठो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रतिभाको डबली सुनिराख्नु भएको छ व्यवसायमा। यति बेला हामीले तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौं, तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्दै साथमा यहाँले नै राख्नुभएका प्रतिभाहरू नै सुनिरहेका छौं। त्यसै भन्दै गर्दा लगभग हामी पनि अन्तिम क्षणमा पनि आइसकिसकेका छौं, होइन? केही कमेन्टहरू प्राप्त भएका छन्, कमेन्टहरू लिन्छ, त्यसपछि आजको लागि हामी पनि छुट्नुपर्ने बेला भएको छ। नमस्ते, नमस्कार, सुन्दैछु। सिन्धुली फिक्कलबाट भन्नुभएको छ, है? सो उहाँको नाम चाहिँ नेपाली काठमाडौँ भन्नुभएको छ, है? सो धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु। देवराज बुढाथोकी हुनुहुन्छ, सानो सानो कुरामा पनि आँसु झर्छ, आज भोलि थाहा छैन आँखा कमजोर भएर हो कि मन भन्नुभएको छ, है? पक्कै पनि त्यो पनि आँखा कमजोर भएर हो कि मन, होइन? कमजोर नहुनु होला, मनलाई सानो नबनाउनु होला। हेलो दिदी, के छ खबर? हजुर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिक छ। तपाईँलाई के छ? म काभ्रेबाट देवराज बुढाथोकी। है त दिदी, मलाई न्यू तिज सङ राखिदिनु न दिदी। ओके, बाई बाई भन्नुभएको छ, धन्यवाद हजुर कमेन्टको लागि। समित थामी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हाई सिस नमस्ते, म पनि लाइभ सुन्दैछु रामेछाप दडुवाबाट, समित थामी, मिस यु अल फ्रेन्ड। ओके, बाई बाई भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। त्यसै गरी लेख्नु भएको छ, भोजपुर घर हाल काठमाडौँबाट, गुड आफ्टरनुन, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना? अब बज्ने गीत मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई, गेट वेल सुन, मेस यु, लभ यु मामु, अन्जना यात्री, त्यसै गरी प्यारी साम्पाङ लाल, त्यसै गरी अग्रिम जन्मदिनको शुभकामना चाहन्छु बाबा विनोद साम्पाङ रंजित लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। साथी हुनुहुन्थ्यो कल्पना साम्पाङ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद कमेन्टको लागि। अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा आएका छौं। यो बसाईमा जति पनि साथीहरूले फोन गरेर होइन प्रतिभा राख्नुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई धन्यवाद भन्छु। त्यसै गरी एक घण्टा अवधिभर खाली ओह्राली भन्ज्याङ्गली चौतारी गाउँ बस्ती गर्दै हामीलाई विभिन्न माध्यमद्वारा सुनेर साथ दिनुभयो, सामाजिक सञ्जाल, फेसबुक, रेडियो, होइन, अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, सबैबाट चाहिँ हामीले सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद भन्दै प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै आजको बसाईबाट म पनि ओझर पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्ब खबरमा स्वागत छ। भाइ सिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य शीर्षकहरूबाट। कमला नदीमा जल सतहले सतर्कता तह नाग्यो। तटीय क्षेत्रमा बिहानसम्म सतर्कता अपनाउन आग्रह। मकवानपुरमा एभी गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना गम्भीर घाइते। रसुवाको भटेको सीमाएको विनाशकारी बाढ़ीका कारण हाल समय 1397 जनाको ज्यान गयो। गृह मन्त्रालयद्वारा 5 बुदी निर्देशन, सेवा चुस्त बनाउन बिचौलियाहरूलाई कार्यवाही गर्न आदेश। चुनाव र इन्धनको संकटको दबावमा ट्रम्प रूसको तेल रिफाइनरीमा आक्रमण गर्न जेलेन्स्कीसँग आग्रह। र एसिया कपमा स्वर्ण भएको नेपाली टोलीलाई विराटनगर किङ्सको नगद सहित सम्मान। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुली स्थित कमला नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह तथा मौसम विज्ञान विभागले नदीको बहाव निरन्तर बढ़दो क्रममा रहेकाले तल्लो तटीय र डुबान जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ। विभागको अनुसार सोमबार साँझ 5:20 बजेर सिन्धुलीको रानीबासीस्थित जल मापन केन्द्रमा कमला नदीको जलसतह सतर्कता तह भन्दा माथि पुगेको रेकर्ड भएको हो। पानीको सतह तल बढ़िरहेकाले सिन्धुली भन्दा तल्लो तटीय क्षेत्रमा वार्षिनी डुबानको जोखिम पर्ने बस्तीहरूमा खतरा बढ़ेको छ। नदी आसपास र डुबान क्षेत्रका नागरिकहरूलाई सम्भावित बाढ़ीको जोखिमबाट बस्न, सुरक्षित स्थानमा रहन र रातैभर सजगता अपनाउन विभागले सचेत गराएको छ। न्याय परिषदले जिल्ला र उच्च अदालतमा न्यायाधीशहरू नियुक्ति र सुरुवात गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा सहित मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका 3 न्यायाधीश र 15 जिल्ला न्यायाधीशहरूको सुरुवात गरेको छ। परिषदका उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत कञ्चनपुरको बीरगंज इजलास, उच्च अदालत कञ्चनपुरका न्यायाधीश मुरारी बाबु श्रेष्ठलाई उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत जनकपुरको बीरगंज इजलासका न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा सुरुवात गरिएको छ। सर्वोच्चका अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्ति गर्न तथा पदस्थापन गरेको छ। यसै गरी कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलवासी उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशक गजेन्द्र सिंह र उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त भएका छन्। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरिएको आरोपमा दोलखाका 111 जना पक्राउ परेका छन्। बुढनीलकण्ठ नगरपालिका 1 तौलुङ स्थित गुरूङ क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा दोलखाका 111 जना पक्राउ परेको छ। उनीहरूलाई प्रहरी परिसर काठमाण्डु र प्रहरी प्रभाग बुढनीलकण्ठको संयुक्त टोलीले आज दिउँसो पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका 8 53 वर्षीय नारायण खत्री, रामेछापको गोकुलगंग गाउँपालिका 6 43 वर्षीय विकी लामा, रामेछापको उमाकुण्ड गाउँपालिका 4 20 वर्षीय आशिष खड्का, सिन्धुलीको गोलन्जोर गाउँपालिका 5 32 वर्षीय ज्योति मगर, सोलुखुम्बुको मकालु गाउँपालिका 3 39 वर्षीय नुवाङ शेर्पा, सोलुकै दुतकुण्ड नगरपालिका 9 49 वर्षीय पासाङ शेर्पा रहेका छन्। र यसै गरी काठमाडौँको 44 वर्षीय दिल्लामा, काभ्रेको रोशी गाउँपालिका 1 44 वर्षीय अशोक लामा लगायतका विभिन्न व्यक्तित्वहरूलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको विरूद्ध जिल्ला प्रशासन कार्यालयबाट 2 दिनको म्याथप भएको समेत बताएको छ। खबरमा अब राष्ट्रिय खबर। मकवानपुरमा ईभी गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै भएको दुर्घटनामा परि चालक सहित 4 जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने 4 जना पुरूष रहेका छन् र उनीहरूको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आज दिउँसो करिब 2 बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश 03001Z0720 नम्बरको यात्रुवाहक ईभी गाड़ी सवारी ईभी गाड़ी इन्द्र सरोवर गाउँपालिका 2 सुकौरा स्थित सड़कबाट 1000 मीटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि दुई महिला र दुई पुरूषको घाइते भएका छन् र घाइते मध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ र 1 जनालाई हेटौडा पठाएको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभएको छ र प्रहरीको अनुसार उक्त ईभी गाड़ीमा 8 जना सवार रहेका थिए। नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क लाग्ने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज नेपाली कांग्रेस निर्वाचन निर्देशिका 2083 जारी गर्दै शुल्कका बारेमा जानकारी गराएको छ। समितिले जारी गरेको निर्देशिकामा वडा सदस्यले केन्द्र तहसम्म कार्य समिति सभापतिको उम्मेद्वार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको हो। केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ। कांग्रेसमा सभापतिमा उम्मेद्वारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। यो सँगै उम्मेद्वारी दर्ता गर्दा 40,000 रूपियाँ शुल्क तिर्नुपर्नेछ र केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेद्वारको 7 जना प्रस्तावक र 7 जना समर्थक हुनुपर्नेछ। केन्द्रीय महामन्त्रीका लागि 5 जना प्रस्तावक र 5 जना समर्थक तथा केन्द्रीय सदस्यका लागि 3 जना प्रस्तावक र 3 जना जनसमर्थक आवश्यक पर्ने व्यवस्था निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ। रसुवाको घोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण मंगलबार बिहान 8 बजेसम्म 1397 जनाको ज्यान गएको छ। जसमध्ये रसुवामा 189 जना, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78 जना, तनहुमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 जना गरी 1397 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको गरिएको छ र शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1898 जना गरी कुल 3157 वटा डीएनए नमूना संकलन गरिएको छ। गृह मन्त्रालयले सेवा प्रवाहलाई चुस्त बनाउन र बिचौलियालाई रोक्न देशैभरका जिल्ला प्रशासन कार्यालयलाई 5 बजे परिपत्र जारी गरेको छ। परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख गरिएको छ। सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल्ने गर्ने कार्यमा संलग्न हुने व्यक्तिहरूलाई निगरानी गरी कानून बमोजिम कार्यवाही गर्न निर्देश दिएको छ। साथै अपाङ्गता भएका व्यक्ति र अशक्त, गर्भवती र सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन अनुरोध गरिएको छ। गृह मन्त्रालयले प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउन पनि अनुरोध गरेको छ। उक्त कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको सबै प्रकारका निवेदन, फारम, राष्ट्रिय परिचय पत्र, राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपबाट केन्द्रमा कार्यवाहीमा परेका उद्धव थापा नेतृत्वमा कार्यवाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ। थापाले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै भोलि भदौ 31 गते बिहान 11 बजे राप्रप केन्द्रीय कार्यालय धुम्बारोहीमा सम्पूर्ण सरकारवाला र राष्ट्रवादीहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ र आफूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै त्यस विरूद्ध साथ र सहयोगका लागि आग्रह गरिएको हो। थापाको आह्वानमा लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र निर्वाचन जनप्रतिनिधिको सम्मान कार्यमा कायम गर्दै भेदभावपूर्ण व्यवहार र अन्यायपूर्ण कार्यवाही तत्काल फिर्ता लिन पनि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। एलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसभित्र रहेका डिजल रिफाइनरीमा आक्रमण तत्काल रोक्न सार्वजनिक रूपमा आग्रह गरेका छन्। युक्रेनी हमलाका कारण विश्वभर डिजल चरम अभाव सृजना भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई असर परेको दावी गरिएको छ। रूस र युक्रेन बीच जारी क्षेपास्त्र द्वन्द्वका बीच युक्रेनले रूसी तेल र ग्यास पूर्वधारलाई निरन्तर निशाना बनाएको छ र रूस विश्वकै प्रमुख तेल उत्पादक राष्ट्र भए तापनि युक्रेनी आक्रमणका कारण उसको इन्धन मूल्य उत्पादन र प्रशोधन क्षमतामा भारी गिरावट आएको छ। युक्रेनी सेनाले हालै रूसको तातै सरणामा रहेका प्रमुख तानेको रिफाइनरीमा सफल हमला समेत गरिरहेको छ। नेपाल प्रिमियर लीग एनपीएलको एक फ्रेन्चाइज लीग विराटनगर किङ्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाड़ी र अफिसियललाई नगद सहित सम्मान गरेको छ। विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाड़ी र अफिसियललाई 50,000 र विराटनगर किङ्स र नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई 1,00,000 रूपियाँ दिने निर्णय गरिएको छ। राष्ट्रिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनको सम्मान स्वरूप विराटनगरले यो सम्मान गर्न लागेको छ। नेपालले मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेल युएईमा 44 रनले पराजित गर्दै उपाधि जितेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। कमला नदीमा जलसतहले सतर्कता तह नाग्यो। तटीय क्षेत्रमा बिहानसम्म सतर्कता अपनाउन आग्रह। मकवानपुरमा इवी गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते। रसुवाको भटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण 1,397 जनाको मृत्यु। गृह मन्त्रालयको श्रेणीय कार्यालयलाई निर्देशन सेवा चुस्त बनाउन बिचौलियालाई कार्यवाही गर्न आग्रह। चुनाव र इन्धनको संकटको दबाव, ट्रम्प रूसको तेल रिफाइनरीमा आक्रमण नगर्न जेलेन्स्कीसँग आग्रह। र एसिया कपमा सुनर भएको नेपाली टोलीलाई विराटनगर किङ्सले नगद सहित सम्मान गरियो। साँझ 6 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा भोलि 31 गते बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: स्टेशनरी का सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
2: कन्ट्याक्ट नम्बर 9841924274।
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Arunico Hotel and Restaurant Private Limited, Kolkata, Shangri-La, Gurinagar Palika 5, Singapore. So, email hotelarunico@gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Kolkata, Shangri-La, Gurinagar Palika 5, Singapore.
4: Elambu FM 89.6 MHz.

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज प्रवचनको सेवामा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित 9 अध्यायको 27 34 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। यसरी म पाठ गर्न चाहन्छु। यीशु त्यहाँबाट जानुहुँदा दुईजना अन्धहरू हे दाउदको पुत्र हामीमाथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूको आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो, तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालिएपछि त्यो गुङ्गो बोल्यो, अनि इजरायलमा कहिल्यै यस्तो देखिएन भन्दै भीड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे, भूतहरूको मालिकद्वारा त्यसले भूत निकाल्दछ। आदरणीय श्रोता, यो खण्डमा हामीले यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त

छ भन्ने बारेमा हामी चर्चा गर्नेछौ र यसको बारेमा विस्तृत रूपमा हेर्नेछौ। लेखकले यहाँ धेरै कुराहरू लेखेको हामी देख्छौ र उनको विवरण अनुसार यहाँ दुईजना अन्धहरूको बारेमा यहाँ चर्चा गरिएको छ। दुईजना अन्धहरू यीशु कहाँ आएर भने, हे दाउदको पुत्र, हामी माथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि लागे। र यीशु प्रभु जहाँ जहाँ जानुभयो त्यहाँनिर आश्चर्य कर्महरू हुन थालेको हामी देख्छौ। यो संसारमा यीशु प्रभु चङ्गाई गर्दा मात्रै होइन, उहाँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा मानिसहरूले बुझेको उहाँ चाहनुहुन्छ र उहाँले सबैभन्दा पहिला चाहिँ आश्चर्य कर्महरू चङ्गाईका कामहरू गर्नुभयो ताकि उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर प्रकट गर्नका लागि पनि। त्यसैले यहाँ यीशु प्रभुले दुईजना अन्धहरूलाई जसरी उनीहरूले पछि पछि लागेर उनीहरूले दाउदको पुत्र हामी माथि दया गर्नुहोस् भनी उनीहरू कराउँदै गर्दाखेरि कति भिडहरूले चाहिँ नकराउनका लागि पनि कोसिस गरे अथवा उनीहरूलाई यीशुलाई अप्ठ्यारो नपार्नका लागि यीशुलाई यो कुराले बाधा पुग्छ होला भनेर उनीहरूले उनीहरूलाई चुप लगाउने कोसिस पनि गरेको हामी देख्छौ। तर यीशु प्रभु चाहिँ त्यस्तो हुनुहुन्न थियो। उहाँ चाहिँ यीशु चाहिँ घरमा पुग्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए र उनीहरू जसरी पनि यीशुलाई भेट्ने कोसिस गरेको हामी देख्छौ र यीशु कहाँ आएर यीशु प्रभुले दया गरिदिनुहोस् भन्दै उनीहरू कराउँदै आएको देखिन्छ। र यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्दछौ? त्यसकारणले अन्ध व्यक्तिहरू आफ्नो अन्धोपनबाट छुटकारा पाउनलाई अथवा दृष्टि पाउनका लागि उनीहरू यीशुलाई चिच्याउँदै कराउँदै पुकार गरिरहेको अवस्थाहरू यहाँ देखिन्छ। र यस्तो बेलामा यीशु प्रभुले उनीहरूलाई फेरि प्रश्न गर्नुभयो कि म यो गर्न सक्छु भन्ने के तिमीहरू विश्वास गर्दछौ? यो कुरा यीशुले सोध्दै गर्नुहुँदाखेरि तिनीहरूले के जवाब दिए भने उनीहरूले के भन्यो भन्दा ज्यू प्रभु भनेर उनीहरूले बोलेको देखिन्छ। र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले उत्तर दियो कि प्रभु यीशु ख्रीष्टले हामीलाई पनि निको पार्नुहुन्छ अथवा हामीमाथि दया गर्नुहोस् भनेर हामीलाई दृष्टि दिनुहोस् भनेर उनीहरूले जुन बिन्ती चढाएका थिए र उनीहरूले जुन विश्वासका साथ उनीहरू आएका थिए र उनीहरूले यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। यीशु प्रभु, उहाँ चाहिँ माली, उहाँलाई प्रभु भनेर उहाँले विश्वास गरेको कुरा देखिन्छ किनभने यीशु प्रभुलाई उनीहरूले विश्वास गरेको रहेछ कि उहाँले चङ्गाई दिनुहुन्छ, यीशुले मानिसलाई दृष्टि दिनुहुन्छ, चङ्गाई गर्नुहुन्छ भन्ने उनीहरूमा ठूलो विश्वास यहाँ देखिन्छ। र उनीहरूको विश्वास ठूलो भएकोले गर्दा तिनीहरूलाई यीशुले छोएर भन्नुभयो, उनीहरूको आँखा यीशुले चुनुभयो र छोइसकेपछि उहाँले भन्नुभयो तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। र यीशु प्रभुले आश्चर्य कर्म गर्नुहुँदाखेरि, चङ्गाईको काम गर्नुहुँदाखेरि जहिले पनि उनीहरूको विश्वासलाई खोजिराख्नु भएको देखिन्छ र यीशुलाई
भनेर विश्वास गर्नुपर्ने अवस्थाहरू यहाँ देखिन्छ। तिनीहरूले येशूलाई प्रभु भनेर विश्वास गरे, मुक्तिदाता भनेर विश्वास गरे, सङ्घाईकर्ता भनेर उनीहरूले विश्वास गरेर येशु कहाँ आएको कुरा हामी देख्छौ। र येशूले तिनीहरूकै विश्वास अनुसार तिनीहरूलाई होस् भन्दाखेरि तिनीहरूको आँखा खोलेको देखिन्छ। र तिनीहरूको आँखा खोलिसकेपछि येशूले कसैलाई नभन्नु भनेको कुरा पनि यहाँ उल्लेख गरेको छ। किनभने येशू प्रभुलाई त्यो भीड देखेर गाह्रो अवस्था पनि भइरहेको थियो। भीड धेरै भयो भने आफ्नो शिक्षा दिने क्रममा र आफूले भन्नुपर्ने कुराहरू भन्न पनि सकिँदैन। त्यसकारणले येशू प्रभु एउटा व्यवस्थित व्यक्ति, व्यवस्थापनमा बडो भनौँ एकदमै व्यवस्थापनमा जोड दिने व्यक्ति पनि हामीले भन्न सक्छौ, किनभने उहाँको व्यवस्थापन राम्रो थियो कि मानिसहरूलाई सिकाउँदाखेरि सिकाउने व्यक्तिहरूको संख्या, वातावरण सबै चाहिन्छ भन्ने कुरा हो। भीड लाग्यो भने केही गर्न सकिँदैन, भीडलाई केही कुरा सिकाउनका लागि गाह्रो हुन्छ। त्यसैले गर्दा येशू प्रभुले यहाँ देखिन्छ कसैलाई नभन्नु भन्दाखेरि पनि यो मानेनन्, यस्तो कुरा त कहीँ पनि इजरायलमा भएको छैन भन्ने कुराले यहाँ येशू प्रभुको कीर्ति जताततै फैलिएको हामी देख्छौ। र त्यति मात्र होइन, उहाँहरू निस्किँदै जानु हुन्थ्यो तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याई, येशू प्रभु जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँनिर आश्चर्य कर्महरू हुन्थ्यो, र येशू प्रभु जहाँ जहाँ जानुहुन्थ्यो भूत प्रेतहरूबाट पनि मानिसहरूले छुटकारा पाउँथ्यो। यहाँ पनि हामी के देख्छौ, भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो, भूत निकालेपछि त्यो गुङ्गो बोल्यो, र अनि इजरायलमा कहिले यस्तो देखिएन भन्दै भीड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे भूतहरूका मालिकद्वारा त्यस बेला भूत निकाल्छ, त्यसले भूत निकाल्छ। र यसरी येशू प्रभुले गर्नुभएको काममा बाधा ल्याउने काम चाहिँ फरिसीहरूले बारम्बार गरिराखेका थिए, र येशू ख्रिस्टको शिक्षालाई फरिसीहरूले र शास्त्रीहरूले पटक पटक विवादमा ल्याएको कुरा हामी यहाँ देख्छौ। तर येशू प्रभुले सबै विवादमा उहाँले बुद्धिमानीका साथ उनीहरूलाई बताउँदै उहाँले आफ्नो मिशन कार्यलाई सफल पार्नुभएको थियो। त्यसकारण यो खण्डमा हामीले हेर्दै गर्दाखेरि दुईजना अन्धो मानिसहरू र एकजना गुङ्गो भूत लागेको एउटा गुङ्गो मानिसको घटनालाई हामीले यहाँ हेर्यौं, र दुवैजनालाई प्रभुले अन्धोलाई पनि दृष्टि दिनुभयो, आँखा दिनुभयो, र गुङ्गो मानिसलाई पनि बोल्ने बनाउनु भयो, र उनीहरूको विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। येशू माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ। आदरणीय श्रोता, यहाँहरूको जीवनमा के छ, यस्तै गाह्रो परिस्थितिहरू छन् कि? यहाँहरूको जीवनमा पनि दुईजना अन्धोले आफूलाई उनीहरूले पुकार गरेको छ, हे दाउदको पुत्र येशू हामी माथि दया गर्नुहोस् भनेर येशू ख्रिस्टको दया खोजिराख्नु भएको छ कि? यहाँहरूलाई गाह्रो भइरहेको छ, हुनसक्छ अन्धो त होइन होला तर अन्धो रूपी समस्याहरूले यहाँहरूलाई सताइराखेको छ, र यहाँहरूलाई पनि येशू ख्रिस्टको दया चाहिएको छ, र यहाँहरूको अप्ठ्यारो परिस्थितिमा, गाह्रो अवस्थामा यहाँहरूलाई पनि दया चाहिन्छ भने, यहाँहरूको जीवनमा पनि आश्चर्य कर्म चाहिन्छ भने त्यतिकै नबस्नु होला। हजुरहरूले पनि
येशु कहाँ आउनु र येशुलाई विश्वास गरेर उहाँलाई भन्नुहोला म माथि पनि दया गर्नुहोस् प्रभु येशु भनेर यहाँहरूले पनि येशुलाई पुकार गर्न सक्नुहुन्छ। हजुरको पुकारलाई प्रभु येशुले सुन्नुहुनेछ र तपाईँको पुकारलाई उत्तर दिनुहुनेछ। जसरी दुईजना अन्धले दृष्टि पाएर उनीहरू खुसी भएर उनीहरू चुप लाएर बस्न पनि सकेनन्। यीशु प्रभुले कसैलाई नभन्नु भन्दाखेरि पनि उनीहरूले भन्न रोक्नै सकेन, किनभने उनीहरू यति खुसी भए, यति चकित भए कि उनीहरूले येशूलाई पाएर उनीहरू खुसी भएर उनीहरूले त्यो कीर्तिलाई जताततै फिजाउने काम गरे। र यसरी यहाँहरूको जीवनमा पनि यही खुसी, यही आनन्द, यही रोक्नै नसक्ने कि भन्नै पर्ने कुराहरू छन् भने यहाँहरूले पनि सोच्नुपर्छ कि येशु ख्रिस्टको दया, येशु ख्रिस्टको छुवाई यहाँहरूलाई पनि चाहिन्छ भने येशु कहाँ आउनुहोस्, विश्वास गर्नुहोस् र यो सबै आश्चर्य कर्महरू प्राप्त गर्नुहोस्। र गुङ्गो व्यक्तिले जसरी बोल्न थाले र कति मानिसहरूको जीवनमा यस्तै गाह्रो अवस्थाहरू हुन सक्छ, यहाँहरूको जीवनमा पनि यस्तै गाह्रो कुराहरू छन् र यहाँहरूलाई पनि गाह्रो भइरहेको छ भने त्यतिकै नबस्नु होला, येशु कहाँ आउनु होला। र येशु प्रभुले गुङ्गो व्यक्तिलाई, भूत लागेको गुङ्गो व्यक्तिलाई पनि बोल्ने बनाउनु भयो भने आज येशु कहाँ आउनेहरूलाई पनि उहाँले यो आश्चर्य कर्म गर्न सक्नुहुन्छ र यहाँको जीवनमा पनि त्यो उनीहरूले पाएको जस्तै खुसी यहाँहरूले पनि प्राप्त गर्न सक्नुहुन्छ। आउनुहोस् येशूमा विश्वास गर्नुहोस् र आश्चर्य कर्म र छुटकारा पाउनुहोस् र आशिषको जीवन जिउनुहोस् र परमेश्वरको महिमा गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 9510 38516 र 9068 55 33 39
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस्त, जय मसीह।

0: आशिष म्युजिकको प्रस्तुति हजुर, नेपाल नेटवर्क टेलिभिजन एनएनटीमा प्रसारण भइरहेको कार्यक्रम यो हो आशिष रोधिकर। आशिष रोधिकरमा हामी छु के पनला ज्याजब। हाँ दर्शक बिन आजको रमा अहिले दोहोरी सुरुवात गर्नुभन्दा पहिला बजाएको जमा हुने कलाकारहरूको परिचयबाट सुरु गर्छु।
1: हाँ जोरमादलमा हुनुहुन्छ मदन रेग्मी र दीपक महाजी। हाँ अक्टोप्यारमा हुनुहुन्छ बद्री सेवा। हाँ किबोर्डमा हुनुहुन्छ विष्णु तामाङ। सारङ्गीको मिठो धुन बोकेर आउनुभएछ कि राजेश गन्धर्व। हाँ बाँसुरीमा हुनुहुन्छ पावल राई।
0: हाँ गजा गजाको परिचय पश्चात आज हाम्रो रोधिकरमा आउनुहुने अतिथि कलाकारहरूको परिचयतिर लाग्छ हजुर। हाँ आज हामीमा आज हुनुभएछ आशिष रोधिकरमा बारम्बार हेरिरहनु भएछ तपाईँले, विशेष गरी आफैमा लोकप्रिय आवाजको धनी चर्चित गायक सदभर गायक। हाँ स्वरको त कुरै नगरौँ हजुर, शब्दको त हान्नुहुन्छ बार, लोकप्रिय आवाजको धनी चर्चित गायक रामजी घाँड। हाँ हाम्रो रामजी घाँडलाई साथ दिन आउनुभएको छ हाम्रो सुराज विदात हो कि, त्यसै गरी हिमाल विश्वकर्मा यहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो रामजी घाँडजीलाई साथ दिन आउनुभएको छ दोहोरीमा, हौसलाको साथ हौसला बढाउन आउनुभएको छ। हाम्रो बुवाहरू आउनुभएको छ, उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाँ यो त रह्यो हाम्रो पुरुष दाजुभाइको हामीले पुरा परिचय त गराएछु। आज हामी माझ आउनु भएको छ हाम्रो महिला दिदी बहिनी कलाकार हुनुहुन्छ। हाँ हजुर गीत सङ्गीत क्षेत्र उहाँले खनिसक्नु भएछ झुरुङ लोकप्रिय आवाज कि धनी चर्चित गायिका निर्जला गुरुङ। सँगै हाम्रो निर्जला गुरुङलाई भागमा साथ दिन आउनु भएछ कि हाम्रो सिर्जना कुमार, त्यसै गरी बालिका तामाङ यहाँलाई पनि धेरै धेरै स्वागत गर्न चाहन्छु। हाँ त्यसै गरी हाम्रो निर्जला गुरुङलाई हौसलाको साथमा हौसला प्रदान गर्न आउनु भएको छ हाम्रो आमा दिदीहरू, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै। हाँ दर्शक बिन आजको भाग रहेको छ फुल फुलेर मायालाई भयो, जो गीतका श्रेष्ठ सर्जक हुनुहुन्छ, शब्द लेख्नु भएको छ सुजन लम्सान र लय भर्नु भएको छ रामजी घाट, र त्यसै गरी सुरङ्गन गर्नुभएको छ रामजी घाट र सम्झना लामिछाने मगर, उहाँहरू श्रेष्ठ सर्जकलाई हामी सम्मान गर्दै आजको रमाइलो दोहोरी सुरु गर्छौ। अन्त्यसम्म हेर्नुहोस् है हजुर।

0: हुन्छ।
1: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
2: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जंगलको बीचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसी अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यसकारण एकले अर्कालाई सहकार्य गर्दै हामी जानु चाहिँ एकदम आवश्यक कुरा छ।
1: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
3: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भएको बेला लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
1: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
5: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा सहायक नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
4: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं।
4: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोशीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
5: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्राष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले। हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइरहेछन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
5: जबसम्म सरकारले मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन अब के कुरामा बढी ध्यान दिनुपर्छ, यहाँले अलिकति संकेत गरिसक्नुभयो।
5: पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
5: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो छैन। अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले नगरपालिकाले स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेका छ, त्यो आमठामा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो र राज्य मात्रै होइन हामी सब हामी यो विषयको मान्छे हामी पनि हेलचक्राई गरे। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान यो तीनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन् र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन। तपाईँलाई अचम्म लाग्ला, अहिले यता बाढी आयो पहिरो आयो भने हाम्रा संसारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो? होइन, खानी विभागको दायित्व के हो त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ. त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा केही कर्मचारी संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एसकेबाट चाहियो, सडक विभाग जानुपर्छ. एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
11: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि?
5: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र यहाँहरूले यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने. त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि, त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा संचार र सम्प्रेषण गरौँ. संचार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
11: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको आठ बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।